0: हो। रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेन्स।
2: ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
6: दुर्गाको किटाउको दुख्न तिमै दूर गर्ने झन्डु बाम, एक बाम तिन काम झन्डु बाम।
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
8: हेलो, के छ तेरो खबर?
9: ठिक छु यार, सन्चै छस्?
8: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
9: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
8: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
9: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
8: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
9: सबै ठाउँको व्यवसायिक अनुसारको बेसी पाउने ठाउँ छ क्या, किन्न संसार हो, त्यही जाऊँ न।
8: ए अँ अँ, मैले पनि खुब सुनेको छु किन्मेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
10: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
11: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98-560-31-412, 98-464-67-887।
12: तन्ना आजै फेरि हाल्नुहोस्।
13: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
14: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्वत 2083 साल असोज 14 गते बुधबार। तदनुसार सन् 2026 सेप्टेम्बर 30 तारीक नेपाल सम्वत 1146 असोज कृष्ण पक्ष चतुर्थी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। कंग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो, अब असोज 18 गते आइतबार दिउँसो 2 बजे काठमाण्डुको खुला मंचमा उद्घाटन हुने। कंग्रेसको देउवा समूहमा प्रवेश गरे दीपक मनाङ्गे, मनाङको संयोजक टोकिए। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डेको निरीक्षण, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता। मन्त्री परिषद बैठक आयोजना, संघीय निजामती सेवा सम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय। नारायणगढ़ मुगलिन सड़क खण्डको 43 ठाउँमा पहिरोको जोखिम पहिचान, दशैं अघि सड़कलाई सहज बनाउने डिभिजनको दावी। कन्दराको उत्तर अमेरिका यात्रा सम्पन्न, संगीतले समुदाय जोड़छ भन्ने सन्देश दिन सफल। ट्रम्प सी भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तुमा भन्सार कटौती। इण्डोनेशियाको पपुआ क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदै र एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा एक बल पनि नखेली सेमी फाइनल समीकरण पूरा। सेमी फाइनल खेल बिहिबार हुने भूटानी क्रिकेट टोली विरूद्धको अभ्यास खेलमा गण्डकी प्रदेशको 8 विकेटको शानदार जित।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाण्डौ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार 2 जना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।

समाचार विस्तारमा सरकार पहिलो छ महीनामा नीतिगत सुधार, डिजिटल रूपान्तरण र शासकीय सुशासनको बलियो आधारशिला खड़ा गर्न सफल भएको छ। 2082 चैत 13 देखि 2083 असोज 12 गतेसम्मको सरकारको कार्य प्रगतिले यस विषयको पुष्टि गरेको छ। मन्त्रालयहरूको पुनर्संरचना, सार्वजनिक सेवामा शून्य फाइल बाँकी फाइल अभियान, राहदानी तथा नागरिकता सेवामा डिजिटल सहजता र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बलियो उपस्थिति यस अवधिका मुख्य कोषे ढुंगा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयबाट मंगलबार सार्वजनिक गरिएको विवरण अनुसार सरकार गठन हुने बित्तिकै सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरी मन्त्रालयको संख्या 22 घटाएर 18 झारिएको थियो। अनुत्पादक र दोहोरो कार्यक्षेत्र भएका बोर्ड, समिति तथा आयोजनाहरूको खारिजी तथा पुनर्संरचनाका लागि विस्तृत संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरी कार्यान्वयनमा ल्याइएको छ। सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ भने आर्थिक वर्ष 2083-84 कानून निर्माण तथा सुधार वर्ष घोषणा गरी उच्चस्तरीय कानून सुधार समिति गठन गरिएको छ। राष्ट्रिय कृषि नीति 2083 तथा एकीकृत राष्ट्रिय यातायात नीति 2083 स्वीकृत भएका छन् भने सार्वजनिक खरिद ऐन दोस्रो संशोधन तथा नियमावली 15 र 16 संशोधन जारी गरी कार्यान्वयनमा ल्याएको छ। यसले सार्वजनिक खरिदको क्षेत्रमा देखिएको व्यवहारिक तथा प्रक्रियागत जटिलतालाई सहज बनाएको प्रधानमन्त्री वीरेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनु भएको छ। सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधि 15 र 16 संशोधन जारी गरी कार्यान्वयनमा ल्याएको छ। यसले सार्वजनिक खरिदको क्षेत्रमा देखिएको व्यवहारिक तथा प्रक्रियागत जटिलतालाई सहज बनाएको प्रधानमन्त्री वीरेन्द्र शाहका प्रेस तथा

तथा खेलकूद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक र पशु वधशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। यसैगरी बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। प्रवक्ता पोखरेलका अनुसार बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केवर पथलैया सड़क खण्ड, गजाड खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना 40 मेगावट र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय, गुल्म तथा सीमा सुरक्षा पोस्टहरू निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतले कर वा दस्तुर बुझाएको आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा व्यक्तिको निजी स्वामित्व प्राप्त नहुने व्याख्या गरेको छ। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट जग्गा धनी पूर्जा प्राप्त गरेकोमा बाहेक दस्तुर तिरेकी आधारमा स्वामित्व प्राप्त नहुने अदालतको व्याख्या रहेको छ। ब्रजनन्दन ठाकुर बडही विरूद्ध महोत्तरीको गौशाला नगरपालिका समेत भएको मुद्दामा सर्वोच्चमा स्वामित्व हस्तान्तरण वैध हुनुपर्ने व्याख्या गरेको हो। सर्वोच्चले भोगचलन र कानूनी भोगाधिकार फरक विषय भएको फैसलामा उल्लेख गरेको छ। सार्वजनिक जग्गामा लामो समयसम्म कसैले भोगचलन गर्दै आए पनि त्यसैका आधारमा कानूनी भोगाधिकार स्वत सृजना नहुने अदालतको व्याख्या रहेको छ। फैसलामा भनिएको छ, तत्कालीन नगर पञ्चायतले समेत सरकारको स्वीकृति बिना बिटौरी जग्गा वितरण गर्ने अधिकार नरहेकोमा वर्तमान परिवर्तित अवस्थामा स्थानीय तहलाई केवल बिटौरी शुल्क उठाउन सक्ने अधिकार दिइएको परिदृश्य समेतका आधारमा विचार गर्दा बिटौरी कर वा दस्तुर बुझाएकै आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा कुनै व्यक्तिको निजी हक स्वामित्व वा प्रतिकूल भोगमा रूपान्तरण हुन नसक्ने देखिन्छ। अदालतले सरकारी जग्गामा कुनै व्यक्तिले 40 वर्ष वा सोभन्दा बढ़ी समयसम्म भोगचलन गरेको भए पनि त्यसैका आधारमा कानूनी रूपमा भोगाधिकार हस्तान्तरण नहुने पनि ठहर गरेको छ।

अविरल वर्षासँगैको बाढ़ी पहिरो तथा डुबानबाट पछिल्लो समय भारी वर्षाका कारण देशभर 542 विपदका घटनामा परि 27 जनाको मृत्यु हुँदा गण्डकीमा सबैभन्दा ठूलो क्षति भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 8 देखि 11 असोजसम्म भएका विपदका घटनामा 4 बेपत्ता र 8 जना घाइते भए। गण्डकीमा 21 जनाको मृत्यु भएकोमा बागलुङमा मात्रै 12 जनाले अकालमा ज्यान गुमाए। मनाङमा हिमाल आरोहणमा गएका झण्डै 12 जना बेपत्ता छन्। उनीहरूको खोजीका लागि गएको टोली बाक्लो हिमपातका कारण मंगलबार फर्किएको छ। बाढ़ी पहिरोले बागलुङ म्याग्दी र मनाङ जिल्लामा सबैभन्दा बढ़ी क्षति गरेको छ। गण्डकीका 11 जिल्लामा गरी 179 घरमा पूर्ण क्षति भएको छ भने 26 घरमा आंशिक क्षति छ। सड़क पुल खानेपानी तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। प्रदेशभर बाढ़ी पहिरोका कारण 11 झोलुङ्गे पुल 6 पक्की पुल र 43 सड़क खण्ड अवरूद्ध भएको थियो। अवरूद्ध मध्ये अधिकांश प्रादेशिक सड़क पुनः सुचारू हुने क्रममा छन्। यसैबीच गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशभित्र बाढ़ी पहिरोबाट मृत्यु भएका तथा बेपत्ता भएका नागरिकका परिवारलाई प्रति व्यक्ति 1 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले मृत्यु भएका नागरिकका परिवारलाई काजक्रिया खर्च बापत थप 25,000 रूपियाँ पनि उपलब्ध गराउने निर्णय गरेको छ। घाइते नागरिकलाई उपचार खर्च बापत 50,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। गण्डकी सरकारले गत महिना रसुवा भटेपछि बाढ़ी प्रभावितलाई पनि उक्त सहयोग उपलब्ध गराएको थियो। साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4 करोड़ रूपियाँ सहयोग गरेको थियो। गण्डकी सरकारले विपदमा परेका नागरिकको उद्धार राहत उपचार तथा पुनस्थापनालाई उच्च प्राथमिकता दिने पनि जनाएको छ। मन्त्री परिषद बैठकले बाढ़ी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचना तथा पूर्वाधारको पुनर्निर्माणको सम्भव काम तत्काल शुरू गर्न र भएको क्षतिको पूर्ण विवरण 3 दिनभित्र संकलन गर्नमा तत्काल

कार्यालयलाई निर्देशन समेत दिएको छ। यसैबीच मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङ म्याग्दी पर्वत जिल्लाका प्रभावित क्षेत्रको मंगलबार स्थलगत निरीक्षण गरेका छनृ।

कुनै पनि पल नछुटाउनुहोस् भन्ने नाराका साथ मंगलबार विश्व मुटु दिवस संसारभर मनाइएको छ। विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले सन् 1999 सेप्टेम्बर 29 तारीकमा यो दिवस मनाउने घोषणा गरेपछि मुटु दिवस मनाउन थालिएको हो। शहरीकरण, अव्यवस्थित खानपान, जीवनशैलीमा आएको परिवर्तनले गर्दा मुटु सम्बन्धी विभिन्न जटिलता देखिएको स्वास्थ्यकर्मीले बताउँदै आएका छन्। विश्व स्वास्थ्य संगठनले सन् 2030 विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको संख्या वर्षेनी 2,50,00,000 पुग्ने अनुमान गरेको छ। विश्व मुटु महासंघका अनुसार मुटुको रोगबाट विश्वभर 1,75,00,000 ज्यान जाने गरेको छ। नेपाल लगायतका विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको संख्या 35% भन्दा बढ़ी पुग्ने अनुमान छ। नेपालमा अहिले 25% अर्थात झण्डै 75,00,000 नागरिक कुनै न कुनै प्रकारका मुटु रोगबाट पीड़ित रहेका छन्। मुटु रोगीको संख्या नेपालमा 10 वर्ष यता 5 गुणाले बढ़ेको छ। 10 वर्ष अघिसम्म 50 वर्ष नागेपछि मुटु सम्बन्धी समस्या देखिने गरेकोमा अहिले युवा अवस्थामै मुटु सम्बन्धी समस्या देखिन थालेको विभिन्न तथ्याङ्कमा उल्लेख गरिएको छ। वरिष्ठ कार्डियोथोरासिक मुटु सर्जन प्राध्यापक डाक्टर भगवान कोइरालाका अनुसार मुटु रोग तथा अन्य नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि जनचेतना, नियमित स्वास्थ्य परीक्षण, धूम्रपान तथा मदिरापान नियन्त्रण र दैनिक व्यायामलाई जीवनशैलीको अभिन्न हिस्सा बनाउनु पर्ने आवश्यकता रहेको बताउनुहुन्छ। नेपालमा मुटु रोगको उपचार सेवा विस्तार भए पनि रोगको जोखिम बढ़िरहेकाले उपचारसँगै रोकथाममा विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले जनचेतनामूलक अभियान र स्वास्थ्य सम्बन्धी हस्तक्षेपले धेरै मानिसलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने धारणा राख्नु भएको छ।

0: कन्दराबैण्डले उत्तर अमेरिका टूरका क्रममा सामाजिक सहयोगका लागि 48,03,510 रूपियाँ संकलन गरेको छ। क्यानाडा र अमेरिकामा गरिएको रिदम अफ चेन्ज टूरका क्रममा संकलित रकम मध्ये 6,000 अमेरिकी डलर छन्त्याल परिवारले आफ्नै तर्फबाट राहत वितरण गरेका छन् भने बाँकी रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको ब्याण्डले जनाएको छ। गायक विवेक श्रेष्ठका अनुसार टूरका क्रममा तीन चरणमा रकम जुटाइएको हो। अमेरिकाको एटलान्टामा भएको कार्यक्रममा करिब 21,00,000 रूपियाँ संकलन भएको थियो। त्यसपछि मेरिल्याण्डमा छन्त्याल परिवारका सदस्यको पहलमा 6,000 अमेरिकी डलर र नर्थ क्यारोलाइनाको कार्यक्रममा 11,670 अमेरिकी डलर संकलन गरिएको उहाँले बताउनु भएको छ। श्रेष्ठले तीनवटै किस्तालाई नेपाली रूपैयाँमा करिब 153 रूपियाँ प्रति अमेरिकी डलरको हिसाब गर्दा कुल 48,03,510 रूपियाँ संकलन भएको बताउनु भएको छ। उक्त रकम अमेरिकास्थित नेपालीका गैर नाफामूलक संस्थाहरूबाट नेपालको प्रधानमन्त्री राहत कोषमा पठाइएको जानकारी श्रेष्ठले दिनुभएको छ। अमेरिकाको एटलान्टामा कार्यक्रम हुनुभन्दा दुई दिन अघि दैवी प्रकोप भएको अवस्थामा पनि कार्यक्रम नगर्ने निर्णय गर्नुको सट्टा त्यसलाई सामाजिक सेवासँग जोड़िएको श्रेष्ठले बताउनु भएको छ। शोकलाई शक्तिमा बदलौं र संगीतलाई सेवामा समर्पण गरौं भन्ने हामीले जुन एउटा लक्ष्य राखेर कार्यक्रम गरेका थियौं उहाँले भन्नुभएको छ। उहाँका अनुसार एटलान्टाको पहिलो कार्यक्रमबाटै आयोजक संस्थासँग मिलेर करिब 21,00,000 रूपियाँ जुटाइएको थियो। हामीले गरेर आएको टूरको नाम चाहिँ रिदम अफ चेन्ज थियो। उहाँले भन्नुभयो कन्दराको यो उत्तर अमेरिका एउटा यात्रा मात्रै होइन, नेपाली संगीतलाई नेपाली डायस्पोरासँग जोड्ने, पुस्ताबीचको सम्बन्धलाई पुनर्जीवित गर्ने र संगीतलाई सामाजिक सहयोगको माध्यम बनाउने एउटा अनुभव पनि थियो। त्यसपछि पनि सामाजिक पहललाई निरन्तरता दिएको श्रेष्ठले बताउनु भएको छ। नर्थ क्यारोलाइनमा भने स्थानीय नेपाली समुदायले कन्दरा आएको अवसरलाई सामाजिक सहयोगसँग जोड्न कार्यक्रम आयोजना गरेको श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार 8 दिनभित्रै कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रमबाट 11,670 अमेरिकी डलर संकलन भएको थियो। श्रेष्ठले संकलित रकमलाई ब्याण्डको मात्रै योगदानको रूपमा नबुझ्न आग्रह गर्नुभयो। यो हाम्रो कन्सर्टका आयोजक तथा शुभेच्छुकहरूले दिएको रकम हो। उहाँले भन्नुभयो सबैभन्दा महत्वपूर्ण कुरा हामीलाई माया गरेर कार्यक्रम हेर्न आउनुभएका श्रोता दर्शकहरू जसले हाम्रो आह्वानलाई स्वीकार गरेर स्वस्फूर्त रूपमा रकम संकलन गरिदिनुभयो, उहाँहरू सबैको योगदान छ। श्रेष्ठले यो अभियानको मुख्य उपलब्धि रकम संकलन मात्र नभएको बताउनु भएको छ। यो यति बेला रकम भन्दा पनि संगीतको समुदायलाई जोड्न सक्दो रहेछ र जोड़िएको त्यो समुदायले संकटको बेलामा एक अर्कालाई सहयोग गर्न सक्दो रहेछ उहाँले भन्नुभएको छ। कन्दरा ब्याण्डको उत्तर अमेरिका यात्रा क्यानाडा र अमेरिका सहित गरिएको थियो। टूरका क्रममा ब्याण्डले 9 कार्यक्रम गरेको थियो। यात्रा क्यानाडाबाट शुरू भएर अमेरिकाका विभिन्न राज्य हुँदै कोलोराडोको डेनभरमा पुगेर टुंगिएको थियो। संगीतकार सुनिल थापाले पनि टूरको उद्देश्यलाई संगीतको मनोरञ्जन भन्दा बाहिर सामाजिक सम्बन्ध र जिम्मेवारीसँग जोड़िएको बताउनु भएको छ। कन्दरा ब्याण्डले रिदम अफ चेन्ज नाम राख्नुको उद्देश्य परिवर्तनलाई आफूबाट शुरू गर्ने सन्देशसँग जोड़िएको उहाँले बताउनु भएको छ। सुनिलका अनुसार कन्दरा 35 वर्षको यात्रामा पुगेको सन्दर्भमा संगीतलाई पनि समयअनुसार परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता टूरको अभियानसँग जोड़िएको थियो। चेन्ज इन माइसेल्फ, चेन्ज इन माइन्डसेट, चेन्ज इन म्युजिक भनेका छौं हामीले उहाँले भन्नुभएको छ। उहाँका अनुसार आफैलाई परिवर्तन गर्ने, सोच परिवर्तन गर्ने र संगीतलाई पनि समयअनुसार परिवर्तन ल्याउने अभियानका रूपमा रिदम अफ चेन्जलाई अगाडि बढ़ाइएको थियो। टूरका क्रममा कन्दराले डायस्पोरामा संगीत र सामाजिक जिम्मेवारी बीचको सम्बन्ध समेत अनुभव गरेको श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार कार्यक्रममा आएका दर्शकले पुराना गीत मार्फत आफ्नो गाउँ, बाल्यकाल र नेपालसँग सम्बन्ध सम्झिएका थिए। पुस्ताले अभिभावकसँगै नेपाली भाषा र संगीत सुन्ने अवसर पाएको उहाँले बताउनु भएको छ। श्रेष्ठका अनुसार टूरको अर्को महत्वपूर्ण पक्ष नेपाली डायस्पोरासँगको सम्बन्ध थियो। विदेशमा रहेका नेपालीले कन्दरा प्रस्तुत गरेका गीत मार्फत नेपालसँगको सम्बन्ध महसुस गरेको उहाँले बताउनु भएको छ। कन्दरा ब्याण्डको उत्तर अमेरिका यात्रामा अर्को महत्वपूर्ण संयोग पोखराबाट भएको पहिलो अन्तर्राष्ट्रिय उडानसँग जोड़िएको थियो। पोखरामा जन्मिएर हुर्किएको ब्याण्डका सदस्यको लागि आफ्नै घर आँगनमा शुरू भएको पहिलो अन्तर्राष्ट्रिय नियमित उडानमा कन्दरा प्रतिनिधिका रूपमा फर्किन पाउनु विशेष अवसर भएको श्रेष्ठले बताउनु भएको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251990।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0615450424, 98084-46525।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802851717, 9802851717।
6: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी नेपाल। कुमारी एवरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-3687। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
9: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
12: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू:
12: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
12: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
12: न्युरो सर्जरी सेवा,
13: बाल रोग,
12: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
12: प्रसूति तथा स्त्री रोग,
13: छाला, यौन तथा कुष्ठ रोग,
12: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
12: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
12: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्सरे,
12: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
12: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
12: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
12: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
12: फोन 061-572-648-572-849।
14: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
15: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
14: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
15: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
16: हेलो
17: हजुर, नमस्कार।
16: हेलो
17: नमस्कार काका, सुन्नु भएन?
16: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
16: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
18: होम केयर सेवा, होम केयर सेवा।
19: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
18: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
18: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
19: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
18: सुत्केरी नवजात शिशुको हेरचाह,
19: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
18: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
19: डाक्टर ल्याब सेवा,
18: औषधि डेलिभरी सेवा,
19: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
7: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नु, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क, किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
7: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-01-31-97-150-01-31। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
20: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
20: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
14: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
20: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
21: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
22: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
23: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार।
22: शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028 59321, 061 581.

जनपुन हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। नेपाली कंग्रेसले आफ्नो 15 महाधिवेशन दुई दिन पर सारेको छ। यसअघि असोज 16 शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 दिउँसो 2 काठमाण्डुको खुला मंचमा उद्घाटन हुने भएको छ। महाधिवेशन 18 चल्नेछ। देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको मिति सारेको कांग्रेसले जनाएको छ। गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङ्गे नेपाली कंग्रेसको पूर्व सभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्। मनाङ्गेलाई हिजो देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन्।

नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्कीका क्षेत्रीय सभापतिका लागि मंगलबार भएको निर्वाचनको परिणाम बुधबार सार्वजनिक हुने भएको छ। तीन क्षेत्र रहेको कास्कीमा सर्वसम्मत नेतृत्व चयन सफल नभएपछि मतदान भएको थियो। कास्की क्षेत्र नम्बर 1 को सभापतिका लागि भएको निर्वाचनमा 970 मत खसेको छ। 1022 प्रतिनिधि रहेको यस क्षेत्रको प्रदेश सभा क तर्फ 477 र ख तर्फ 493 मत खसेको छ। मतदान सकिएपछि मतगणनाको तयारी गरिएपछि नतिजा बुधबार बिहानसम्म आउने निर्वाचन समितिले जानकारी दिएको छ। कास्कीको क्षेत्र नम्बर 1 मा 3 जना आकांक्षी छन्। यस क्षेत्रमा अप्सरा श्रेष्ठ, सरोज केसी, ओम प्रकाश गुरूङ चुनावी मैदानमा छन्। यस्तै यस क्षेत्रको प्रदेश सभातर्फ 1 कमा क्षेत्रीय सभापतिमा नरेन्द्र थापा निर्विरोध निर्वाचित भइसकेका छन् भने 1 खमा एम बहादुर गुरूङ र अर्जुन गुरूङ बीच प्रतिस्पर्धा छ। कास्की 2 मा पनि विवाद रहित निर्वाचन भएको निर्वाचन समितिले जानकारी दिएको छ। 554 प्रतिनिधि रहेको यस क्षेत्रमा 540 मत खसेको छ। प्रदेश सभा क्षेत्रतर्फ 2 कमा 256 र खमा 284 मत खसेको छ। क्षेत्र नम्बर 2 मा 4 जना आकांक्षी छन्। देवकृष्ण पराजुली, देवराज आचार्य, नवीन बराल र सुभाष सुखदेलबीच प्रतिस्पर्धा रहेको कास्की 2 क सभापति दिनेश आचार्यले जानकारी दिएका छन्। उनका अनुसार 2 कमा भोजराज आचार्य र अर्जुन पोखरेलको उम्मेद्वारी परेको छ भने 2 खमा अमृत शर्मा तिमिल सिन्हा र दिपेन्द्र मर्सानी बीच प्रतिस्पर्धा छ। कास्कीको क्षेत्र नम्बर 3 मा मतदान बिथुलिएको छ। 976 प्रतिनिधि रहेको यस क्षेत्रको प्रदेश सभा खमा मतदान भए पनि कको स्थगित भएको छ। केही उम्मेद्वारहरूको नाम मतपत्रमा छुट्न गएपछि मंगलबारका लागि तोकिएको मतदान प्राविधिक त्रुटि भन्दै स्थगित गरिएको हो। निर्वाचन अधिकृत निराजन राज भण्डारीद्वारा जारी सूचना अनुसार स्थगित निर्वाचन बुधबार बिहान 10 बजेदेखि पुनः सञ्चालन हुनेछ।

अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन्। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएको ठाउँमा अस्थायी डाइभर्सन राखेर र पहिरो पन्चाएपछि गाड़ी एकतर्फी चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिका छको चौकी डाँडा, रोशी गाउँपालिका सातको कटुञ्जे तथा 400 बेसी ओडा नम्बर 8 को गिम्दी बेसी र ओडा नम्बर 11 को माम्ती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारामा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ी सञ्चालन गरिएको छ।

0: विरल वर्षाका कारण पहिरो जाँदा काठमाण्डु उपत्यकालाई देशका विभिन्न भूभागसँग जोड्ने मुख्य सड़क यति बेला छेद विच्छेद बनेको छ। पृथ्वी राजमार्ग र त्रिभुवन राजमार्ग अन्तर्गत पर्ने 95 किलोमिटर दूरी रहेको यो खण्ड गत बिहिबारदेखि परेको अविरल वर्षाका कारण प्रभावित बनेको छ। साथै यति बेला बड़ा दशैं नजिकै गर्दा काठमाण्डु उपत्यकाबाट बाहिरिने यात्रुहरूको चहल पहल शुरू हुन थालेको छ। हरेक वर्ष दशैंको समयमा लाखौं नागरिक आफ्नो थाकथलो फर्कने मुख्य लाइफलाइनका रूपमा रहेको यस सड़कको दर्जनौ स्थानमा खसेको पहिरो, भाँसिएको सड़क र बिग्रिएको अवस्थाले गर्दा यसपटकको दशैं यात्रा कतिको कष्टकर होला भन्ने चिन्ता यात्रुहरूमा छाएको छ। तर दशैंमा यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन सड़क विभाग, नागडुंगा मुङलिन सड़क योजना कार्यालय र स्थानीय प्रशासनले दिनरात नभनी कामलाई तीव्रता दिएको जनाएको छ। असोजको पहिलो सातादेखि परेको अविरल वर्षाका कारण नागडुंगा मुङलिन विशेष गरी मलेखु मुङलिन खण्ड सड़कमा ठूलो क्षति पुगेको छ। सड़क योजना कार्यालयको विवरण अनुसार कम्तीमा 10 देखि 12 मुख्य स्थानमा लेदो, ढुंगा र रूख सहितको पहिरो खसेर राजमार्ग अवरूद्ध भएको थियो। धादिङको शीतल बजार, गोमती खोला, चुम्लिङटार, हुगदी खोलादेखि जवाङ खोलासम्मका आधा दर्जन स्थानमा ढुंगा र लेदो सहितको पहिरो खसेको छ। त्यसैगरी फिस्लिङमा विभिन्न 3 स्थानमा गरी 200 मिटर भन्दा बढ़ी भागमा ठूला ढुंगा सहित पहिरो खस्नुका साथै करिब 30 मिटर सड़क चर्किएर दबिएको छ। धारापानीमा करिब 50 मिटर सड़कको आधा भाग नै भत्किएको छ भने कलवट पुरिएको छ। यता कृष्णभीर, ज्यामिरे घाट, घोप्टेभीर र सिमल धारामा पनि ठूला ढुंगा र माटो सहितको पहिरोले सड़क क्षतविक्षत बनाएको थियो। ठाउँ ठाउँमा खसेको पहिरोले सड़कको अवस्था जीर्ण बने पनि दशैं अगावै सड़कलाई पूर्ण रूपमा सुचारू गराउन आयोजनाले विभिन्न कोणबाट मर्मत तथा सुधारका काम अगाडि बढ़ाएको छ। अधिकांश स्थानको पहिरो पन्चाएर गाड़ी सुचारू गरिए पनि केही स्थानमा अझै एकतर्फी मात्र गाड़ी चलिरहेका छन्। नागडुंगा मुङलिन सड़क योजना पूर्वी खण्डका सूचना अधिकारी तथा इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले मुख्यतया कृष्णवीर र धारापानीमा सड़क दुईतर्फी बनाउने प्रयास भइरहेको छ। कृष्णवीरमा भित्ता काट्ने काम भइराखेको छ। त्यहाँको सानो सेक्सन एकतर्फी छ जसलाई दुईतर्फी बनाउन अलि समय लाग्छ, इन्जिनियर मिश्रले भनेका छन्। त्यस्तै धारापानीमा नाली पुरिएको र माथिल्लो भागमा व्यक्तिको जग्गा पर्ने भएकाले स्थानीयसँग समन्वय गरेर भित्ता काटी सड़क दुईतर्फी सञ्चालनमा ल्याउन पहल भइरहेको छ। हिउँदमै पहिरोको जोखिम क्षेत्र पहिचान भए पनि सरकारले समयमै रोकथाममा ध्यान नदिँदा चाडपर्वको मुखमा आम नागरिकले शास्ति बिहोर्नुपर्ने अवस्था आएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डमा प्राविधिक अध्ययन मार्फत 43 स्थानलाई पहिरोको सम्भावित जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको थियो। जोखिमको पूर्व आंकलन भइसक्दा पनि रोकथाम तथा नियन्त्रणका लागि औपचारिक ठेक्का मार्फत काम भने जम्मा 2 स्थान तुइन खोला र नाम्सी खोलामा मात्रै अगाडि बढ़ाइएको पाइएको छ। सड़क डिभिजन भरतपुरको प्राविधिक टोलीले हिउँदमै स्थलगत अध्ययन गरेर सड़कका 43 स्थानमा पहिरो, लेदो तथा गेग्रान खस्ने जोखिम रहेको प्रतिवेदन तयार पारेको थियो। पूर्व तयारी तथा दीर्घकालीन रोकथामका लागि उक्त सूची बनाइए पनि पर्याप्त बजेट र सरकारको प्राथमिकीकरणको अभावमा अधिकांश स्थानमा संरचनात्मक रोकथामका काम अगाडि बढ़न सकेनन्। सड़क डिभिजन भरतपुरका अनुसार पहिचान गरिएका जोखिमयुक्त स्थानमध्ये तुइन खोला र नाम्सी खोलाको एउटा खण्डमा मात्रै पहिरो रोकथामका लागि ठेक्का सम्झौता भएर काम अगाडि बढ़ेको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरानौ नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-1161, 578-162।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865686536, मोबाइल 98560036।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98560 48082, 98461 48082।

सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबहराको सुरक्षाका लागि रेस्क्यू गरेको बताउनु भएको छ। मन्त्री परिषदको बैठकमा निर्णय सार्वजनिक गर्ने क्रममा संचारकर्मीले पूर्व प्रधान न्यायाधीश जबहरा पक्राउ बारे प्रश्न गरेका थिए। त्यसको जवाफमा सरकारका प्रवक्ता पोखरेलले जबहरालाई पक्राउ नगरिएको दावी गर्नुभयो। उहाँलाई पक्राउ गरिएको होइन, नियन्त्रणमा लिएको पनि होइन उहाँले भन्नुभयो। पूर्व प्रधान न्यायाधीश जबहराको परिवारले सुरक्षाका लागि प्रहरीमा निवेदन दिएको उहाँले जिकिर गर्नुभएको छ। रसुवामा गएको बाढ़ी पहिरोबाट प्रभावितहरूको लागि उल्लेरी गाउँ सेवा समाज कास्की पोखरा र उल्लेरी समाज युकेको संयुक्त पहलमा संकलित 4,145,45 रूपियाँ सहयोग हस्तान्तरण गरिएको छ। संकलित रकम नेपाल बैंक लिमिटेड मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो। सो सहयोगबारे जानकारी दिँदै सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई प्रतीक स्वरूप चेक औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

नेपालीहरूको महान पर्व दशैंलाई पर्यटनसँग जोड्दै आयोजना गर्न लागि दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव 2083 सफल बनाउन पोखराका पर्यटन सम्बद्ध संघ संस्थाले सामूहिक प्रतिबद्धता जनाएका छन्। महिला पर्यटन व्यवसायी मंच ओटेफको आयोजनामा हुने महोत्सवका विषयमा मंगलबार पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले महोत्सवलाई एउटा संस्थाको मात्र कार्यक्रम नभई समग्र पोखराको पर्यटन क्षेत्रको साझा कार्यक्रमको रूपमा अपनत्व लिएर सफल बनाउनु पर्नेमा प्रतिबद्धता व्यक्त गरेका छन्। टीका जमरा र चंगा चोएट पोखरामा पर्यटनसँग दशैं भेट भने नारासहित आयोजना गर्न लागि महोत्सव कार्तिक 8 गते कोजाग्रत पूर्णिमाका दिन लेकसाइड स्थित बाराईघाट मैदानमा हुने कार्यक्रम संयोजक उमा भण्डारीले जानकारी दिनुभएको छ। महोत्सव मार्फत पर्यटकलाई टीका तथा जमरा लगाइदिने चंगा चोएट प्रतियोगिता विभिन्न जात जाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति नेपाली मौलिक खाना र कला संस्कृतिको प्रदर्शन परम्परागत सामग्रीका स्टल स्थानीय उत्पादन तथा पर्यटन सम्बद्ध व्यावसायिक गतिविधिलाई समेटिने संयोजक भण्डारीले जानकारी दिनुभएको छ।

0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र चीनले करिब 30 अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्। अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने प्रयास स्वरूप यस्तो निर्णय गरिएको एपीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच वाशिङटनमा भेटवार्ता भएको केही दिनपछि नयाँ सूची सार्वजनिक गरिएको हो। इण्डोनेशियाको पपुआ क्षेत्रमा रहेको सुन्दरमान पर्वत श्रृंखलाको हिमनदी तीव्र गतिमा पग्लिँदै गएको छ। वैज्ञानिकहरूले बाँकी रहेको हिउँ पनि अबको एक दुई वर्षमै पूर्ण रूपमा हराउन सक्ने अनुमान गरेको बीबीसीले जनाएको छ। पुनकाक जया क्षेत्रमा 19 शताब्दीमा झण्डै 1900 हेक्टर क्षेत्रफलमा फैलिएको हिमनदी अहिले घटेर झण्डै 16 हेक्टरमा सीमित भएको छ। अब खेल समाचार। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश अन्तिम चारमा पुगेका छन्। प्रतियोगिताको चारवटै क्वार्टर फाइनल खेल वर्षाका कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश आईसीसीको शीर्ष वरियताका आधारमा अन्तिम चारमा पुगेका हुन्। पोखरा भ्रमणमा आएको भूटानी क्रिकेट टोली विरूद्धको अभ्यास खेलमा गण्डकी प्रदेशले 8 विकेटको शानदार जीत निकालेको छ। मंगलबार पोखरा रंगशाला क्रिकेट खेल मैदानमा भएको खेलमा भूटानले दिएको 97 रनको लक्ष्य घरेलु टोली गण्डकी प्रदेशले 11 ओभरमै 2 विकेट गुमाएर पूरा गरेको हो। गण्डकीको जीतमा ईश्वर छेत्रीले अभिजित 34 रनको महत्वपूर्ण पारी खेलेका छन्। उनले 22 बलमा 2 चौका र 3 छक्का प्रहार गरे। दीपक प्रसाद डुम्रे 19 बलमा 2 चौका र 2 छक्का सहित 26 रनमा अभिजित रहे। अर्जुन कुमारले 18 बलमा 1 चौका र 2 छक्का सहित 22 रन बनाए भने सिब्रिन श्रेष्ठले 7 बलमा 2 चौका सहित 10 रन जोडेका छन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक। यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: अनपन हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। कंग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो, अब असोज 18 गते आइतबार दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा उद्घाटन हुने। कंग्रेसको देउवा समूहमा प्रवेश गरे दीपक मनाङ्गे, मनाङको संयोजक तोकिए। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डेको निरीक्षण, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता। मन्त्री परिषद बैठक आयोजना, संघीय निजामती सेवा सम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय। नारायणगढ़ मुङलिन सड़क खण्डको 43 ठाउँमा पहिरोको जोखिम पहिचान। दशैं अघि सड़कलाई सहज बनाउने डिभिजनको दावी। कन्दराको उत्तर अमेरिका यात्रा सम्पन्न, संगीतले समुदाय जोड़छ भन्ने सन्देश दिन सफल। ट्रम्प सी वार्ता पछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तुमा भन्सार कटौती। इण्डोनेशियाको पपुआ क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदै रह। एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा 1 बल पनि नखेली सेमी फाइनल समीकरण पूरा। सेमी फाइनल खेल बिहिबार हुने। भूटानी क्रिकेट टोली विरूद्धको अभ्यास खेलमा गण्डकी प्रदेशको 8 विकेटको शानदार जीत। बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेकन किन नि खनि तोला
5: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
4: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
5: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुदाय रवा ता क्रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
4: तोय निल पिबी श्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन
4: महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुदाय रवा ता क्रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
4: तोय निल पिबी श्या रूपा

0: प्रवर्तित क्रिस्टल माउंटेन कॉलेज मा यूनिवर्सिटी अफ वुल्वरहैम्प्टन यूके संग को साझेदारी मा बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस मा भर्ना खुल्यो। पोखर आके उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण मा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717 9802851717।
1: होम केयर सेवा होम केयर सेवा।
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061411777। मोबाइल 9856997।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 9808501, 9808501702।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061527426537526।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर पविन थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी।

0: हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
3: हेलो, के छ तेरो खबर?
4: ठीक
3: छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
4: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
3: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
4: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
3: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
4: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाऊँ न।
3: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9850631412, 9864667887।
5: तन्ना आजै फेरि हाल्नुहोस्।
6: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9850601031, 9750010031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560333405, 9560333405।

0: स्वाद जस्ते संबंध गास्त ज्ञान मसाला
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9855600536।
4: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434 32 29 98028 59 321 061 581
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा।

0: फोन 061-588-115 98251-98190।
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिसडेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिसडेल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
8: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
7: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031, 97150-01031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
3: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग, बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
4: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
1: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5538-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-1161

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
3: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
6: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
7: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
6: नेपाल आदिवासी जनजाति महासंघ।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5, नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 9 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अनुबन्ध 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा गुड मर्निङ पोखराको यो नयाँ श्रृंखलाको तर्फबाट प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाजमा हामी यति बेला उपस्थित छौं गुड मर्निङ पोखरा लिएर। गुड मर्निङ पोखरासँगै हामी 10 बजेसम्म तपाईँसँग रहन्छौं। विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीत संगीत तपाईँको लागि हामी प्रस्तुत गर्नेछौ। बिहानीको ताजा हावा, चियाको मिठो सुगन्ध अनि तपाईँको संसाथमा रेडियो अनुपूर्ण 93.4 मेगाजमा हामी यति बेला उपस्थित छौं र 10 बजेसम्म हामी तपाईँसँग रहन्छौं। आज यो बिहानीको समयमा अलिकति जीवनको सबैभन्दा ठूलो सम्पत्तिको बारेमा कुराकानी गरौं। जीवनमा तपाईँलाई के लाग्छ, सबैभन्दा ठूलो सम्पत्ति के हो भन्ने लाग्छ? जीवनमा सबैभन्दा ठूलो सम्पत्ति चाहिँ स्वस्थ जीवनशैली होला वा आफ्नो स्वास्थ्य होला। हामी पैसा कमाउन समय खर्च गर्छौं, घर बनाउन मेहनत गर्छौं, व्यवसाय बढाउन दौड़िन्छौं, भविष्य सुरक्षित बनाउन योजना बनाउँछौं, तर एउटा प्रश्न, यी सबै कुरा उपभोग गर्न स्वास्थ्य चाहिँ हामीले कतिको सुरक्षित राखेका छौं त? हामी मध्ये धेरैको एउटा बानी छ, बिहान उठेर मोबाइल हेर्छौं, हतार हतार चिया पिउँछौं, बिहानको खाना छुटाउँछौं, दिनभरि कुर्सीमा बस्छौं, पानी कम पिउँछौं अनि राति अबेरसम्म मोबाइल चलाउँछौं, अनि शरीरले थकान देखायो भने भन्छौं आज अलि थाकिएछ। तर शरीरले दिएको सानो संकेतलाई हामीले लामो समयसम्म व्यवस्था गर्यो भने त्यो समस्या बन्न सक्छ। त्यसैले स्वस्थ जीवनशैली भनेको एकैचोटि ठूलो परिवर्तन गर्नु होइन, सानो सानो राम्रो बानी शुरू गर्नु हो। बिहान उठेपछि केही समय मोबाइलबाट टाढा बसौं, दिनको शुरूआत पानीबाट गरौं, शरीरले अनुभूति दिन्छ भने केही समय हिँडौं, लिफ्टको सट्टा सम्भव हुँदा सिँढी नै प्रयोग गरौं, खानामा अलि हरियो साग सब्जी फलफूल र सन्तुलित आहारलाई प्राथमिकता दिउँ, अत्यधिक नुन चिनी र प्रशोधित खानेकुरा कम गर्ने प्रयास गरौं र सबैभन्दा महत्वपूर्ण चाहिँ निन्द्रालाई पर्याप्त समय दिउँ वा भनौँ न आरामलाई पर्याप्त समय दिउँ। निन्द्राले भनौँ न स्वास्थ्यमा धेरै ठूलो खालको भूमिका खेलिरहेको हुन्छ। हामी मोबाइललाई चार्ज नगरी राख्न सक्दैनौँ, तर शरीर र दिमागलाई रिचार्ज गर्ने निन्द्रालाई चाहिँ कहिलेकाहीँ व्यवस्था गरिरहेका हुन्छौँ। भनेदेखि अबेरसम्म पनि हामी कुनै न कुनै काम वा भनौँ केही कुराहरू हेरेर वा मोबाइल मात्रै हेरेर पनि व्यतीत गरिरहेका हुन्छौँ र बिहान सबैले उठेर आफ्नो काममा लागिरहेका हुन्छौँ। यसले गर्दाखेरि तपाईँको थकान थपिँदै गइरहेको हुन्छ। स्वस्थ जीवनको लागि अर्को महत्वपूर्ण कुरा हो, अघि हामीले तन स्वास्थ्यको कुरा गर्यौं, अर्को महत्वपूर्ण कुरा चाहिँ मनको स्वास्थ्य पनि हो। सधैँ तनावमा बस्नु, सधैँ चिन्ता गर्नु, हरेक कुरालाई नकारात्मक रूपमा हेर्नु, यसले हाम्रो जीवनको गुणस्तरमा असर गर्न सक्छ। त्यसैले आफूलाई पनि समय दिउँ, मनपर्ने संगीत सुनौं, परिवारसँग कुरा गरौं, साथीसँग हाँसौं, प्रकृतिसँग केही समय बिताउँ र समस्या गम्भीर लागेमा स्वास्थ्य कर्मीसँग सल्लाह लिन नहिचकिचाउँ, किनकि स्वास्थ्य बिग्रिएपछि उपचार खोज्नुभन्दा स्वास्थ्य राम्रो हुँदा त्यसको ख्याल गर्नु बुद्धिमानी हो। आज एउटा सानो संकल्प गरौं, ठूलो परिवर्तन होइन, आज 10 मिनट बढ़ी हिँड्ने, एक गिलास पानी बढ़ी पिउने, एकपटक स्वस्थ खाना रोज्ने र राति समयमा सुत्ने, यिनै साना कदमहरूले नै भोलिको स्वस्थ जीवनको आधार बन्न सक्छन्।

0: एक बाम तीन काम झंडू बाम
1: अब झंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
5: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
6: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
8: सुवर्ण अवसर।
9: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यूरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
8: उपचार हुने रोगहरू
9: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
10: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
8: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
10: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
8: अपरेशन पश्चात दुखाइ कम हुने,
10: उपचार गरेपछि छिटो निको हुने,
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
10: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
11: फोन 061-590-162, 590-163।
12: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
13: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
12: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
13: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा ल्यान्डमार्क होटल एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9981355928 विजिट www.landmarknepal.com
14: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचो पोखरा, फोन नम्बर 9802851717 9802851717।
15: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।
16: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0175674558577903। मौकाको फाइदा उठाउनुहोस्।
13: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
17: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
13: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
17: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
13: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 0161951728, मोबाइल 9560702729।
18: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
19: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
18: नेपाल आदिवासी जनजाति महासंघ।

फेरि पनि स्वागत छ तपाईँलाई गुड मर्निङ पोखरामा रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। म हुँ सञ्जय र मसँग प्राविधिक कक्षमा हुनुहुन्छ अरविन्द। अहिले हामी कुराकानी गरिरहेका छौँ स्वस्थ जीवनशैलीको बारेमा। स्वस्थ जीवनशैली सुन्ने बित्तिकै हामीमध्ये धेरैलाई लाग्न सक्छ, अबदेखि म बिहान 5 बजे उठ्छु, अबदेखि म बिहानै मर्निङ वक जान्छु, अबदेखि म बिहानै जिम जान्छु वा डाइट गर्छु वा चिनी पूर्ण रूपमा छोड्छु। तर केही दिनपछि फेरि ती कामहरू होइन पहिलेकै नियमित प्रक्रियामा प्रवेश गर्छन्। भोलि गरौँला वा भोलिदेखि शुरू गरौँला यावत कुराहरू बहानाबाजी हुन सक्छ। त्यसैले आज स्वस्थ जीवनलाई अलि सजिलो ढंगले बुझौं। स्वस्थ जीवन भनेको आफूलाई दुःख दिने होइन, आफ्नो शरीरलाई सहयोग गर्ने हो। सबैभन्दा पहिले हिँड्ने बानी। जिम जान नसक्ने अवस्था छ भने पनि दैनिक केही समय हिँड्न सकिन्छ। कार्यालय नजिकै छ भने सम्भव हुँदा पैदल जान सकिन्छ। फोनमा कुरा गर्दा एकै ठाउँमा बसिरहनुको सट्टा हिँड्दै कुरा गर्न सकिन्छ। सानो गतिविधि पनि गतिहीन बस्नुभन्दा राम्रो हुन्छ। दोस्रो हो हामीले दैनिक खाने खाना। हामी नेपालीहरूको खानामा दाल भात तरकारी अचार दही फलफूल लगायत धेरै विकल्प छन्। तर समस्या कहिलेकाहीँ खानामा भन्दा मात्रामा हुन्छ। स्वादिष्ट भयो भन्दैमा अत्यधिक खानु आवश्यक छैन। पेट भरिएपछि अझै अलिकति भन्ने बानीलाई कहिलेकाहीँ रोक्न सक्नुपर्छ। तेस्रो हो महत्वपूर्ण पानी। दिनभरि पानी चाहिँ नखाइदिँदा त्यसले समस्या आउन सक्छ। दिनभरि चिया र कफी मात्रै होइन पर्याप्त पानी पिउने बानी पनि बसाल्नुपर्छ। अर्को चाहिँ निन्द्रा। राति मोबाइलमा एउटा भिडियो हेर्न थाल्यौं, एउटा भिडियो अर्को भिडियो होइन रिल्सहरू स्क्रोल गर्न थाल्यौं, टिकटक स्क्रोल गर्न थाल्यौं र त्यस स्क्रोल गर्दा गर्दै अब कति बेला हुन्छ नि त्यो सुत्ने टाइम पनि कटिसके आउन सक्छ। त्यसले सुत्नु अघि मोबाइलबाट केही समय टाढा बस्ने बानी उपयोग हुन सक्छ। अनि अर्को कुरा चाहिँ स्वास्थ्य भनेको शरीर मात्र होइन, मन पनि स्वस्थ हुनुपर्छ। कसैसँग कुरा गर्न मन लागेको छ भने कुरा गर्नुहोस्। मन भारी छ भने विश्वासिलो मानिससँग आफ्ना कुराहरू सेयर गर्नुहोस्। आफ्नो लागि केही समय निकाल्नुहोस्। प्रकृतिमा हिँड्नुहोस्। मनपर्ने संगीत सुन्नुहोस्, हाँस्नुहोस्। किनकि स्वस्थ जीवन भनेको केवल रोग नहुनु मात्र होइन, शरीर र मन दुवैको राम्रो हेरचाह गर्नु पनि हो। र एउटा महत्वपूर्ण कुरा, इन्टरनेटमा देखिएको हरेक स्वास्थ्य सल्लाह सबैको लागि सही हुँदैन। विशेष स्वास्थ्य समस्या, औषधि वा खानपानमा ठूलो परिवर्तन गर्नु अघि स्वास्थ्यकर्मीसँग सल्लाह लिनु राम्रो हुन्छ। त्यसैले आजबाट जीवनशैली बदल्ने ठूलो घोषणा गरौं। एउटा बानी रोजौ, आजदेखि केही बढ्ने हिँड्ने, पानीको मात्रालाई बढाउने, खाने मात्रालाई खानाको मात्रा मिलाउने र समयमा सुत्ने एउटा प्रण गरौं। सानो बानी हो, यसले ठूलो परिणाम दिन सक्छ। सकारात्मक सोचका साथ अगाडि बढौं, मन शान्त राखौं, स्वस्थ शरीर बनाऊ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौं।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ईसीजी, इइजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज।
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648-572-849।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारबटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित करते हैं, Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ.
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि.
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163. होम केयर सेवा, होम केयर सेवा.
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर.
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा. तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर, सिङ्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77.
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु. साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्.
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि.
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ.
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ.
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रीट नम्बर 18, लेक साइड, पोखरा, फोन 061-454-689, 452-715.
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित. सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, बेटरी मार्ग, हस्पिटल चोक, पोखरा 12, कास्की, फोन 061-578-1162.
7: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा. हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ. आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्.
8: 93.4 तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा. गुड मर्निङ पोखराको हामी अन्त्यतिर आइसकेका छौँ कार्यक्रमको. आज गुड मर्निङ पोखराबाट विदा हुने समय पनि भइसकेको छ. जहाँ जाँदै एउटा कुरा सम्झौ, स्वास्थ्य बिग्रिएपछि मात्र स्वास्थ्यको मूल्य नबुझौ. आजदेखि सानो शुरूआत गरौं, अलि बढ़ी हिँडौ, सन्तुलित खाना खाऊ, पर्याप्त पानी पिउने बानी बसालौं, समयमा सुतौं र आफ्नो मनलाई पनि आराम दिउ. स्वस्थ जीवनको लागि ठूलो परिवर्तन भन्दा नियमित साना बानीहरू महत्वपूर्ण हुन्छन् र याद राखौं, शरीर हाम्रो जीवनभरको घर हो, यसको हेरचाह गर्ने जिम्मेवारी नै हाम्रै हो. आज कार्यक्रमबाट हामी विदा हुन चाहन्छौ. फेरि अर्को दिन रोचक अर्को विषय सहित नयाँ ऊर्जाका साथ भेटौंला. प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु. नमस्कार.
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5. नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
10: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
11: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
10: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
11: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856000536।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: रेडियो अन्नपूर्ण 93.4
1: रंगबहार
2: वर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
1: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
3: घर रंगाऊ खुशी बनाऊ
4: उपहार जित्ने अवसर पाऊ
1: वर्जर पेन्स

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: दुर्गाको पिटाउको दुख्न छिम्मै दूर गर्ने एक बाम तीन काम झन्डु बाम।
6: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आब

0: उक्त सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: रेडियो अन्नपूर्ण 93.4।
1: हेलो
2: हजुर, नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज, सुन्नु भएन?
1: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैराबाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।
7: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
10: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।

0: रेडियो अन्नपूर्ण 93.4
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: ओहो,
9: छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
9: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
9: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
9: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
11: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
12: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-161, 578-162।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01605686536, मोबाइल 98560056।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली।
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
4: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9736-36-816।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
7: यति बेला पूर्वाह्नको 11 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरा में
1: काठमांडू वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोईराला नियमित रूप में प्रत्येक महीना को तेसरो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुर में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98560-1031 97150-1031। पोखरा न्यू रोड बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579, 98560-26579।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई

0: होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-7-28, मोबाइल 98-560-27-29। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै सहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161-578-1062।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली
0: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9736-36-816।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0161-527-42-5-5-3-7-5-2।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-8071।

0: कति छ डिजाइन बे मारेगा ना किन नि खनि तोला
1: खनाई देवा ना सर्वे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला
0: ए नई सेवा मारा दुकान पो मोना नई पेसोलाई नई चार चूरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाई तो होनी जग मात्र आंगी खैमा खैमा समस्या पर्दी मार चुअल तुई बिसानी बेल्ले छ्याबा पोपिम ओछे
1: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिकी चोकै यावै क्यार मोहै
0: जग मात्र आँगी रूपाकोट ज्योति सुन चाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुताई रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
0: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनाथ
1: छतैरा त तान निभिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
3: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस पिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
4: विशेषज्ञ सेवाहरू
3: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा रोग, पेट छाती तथा मुटु रोग,
4: डायबिटिज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
3: हाड जोड्नी, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
4: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
3: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-9900।
5: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
2: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
3: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
2: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
3: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
2: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
3: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
2: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
3: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
2: नेपाल आदिवासी जनजाति महासंघ।

0: ऑयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648-579।
3: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
4: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
5: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाई कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-592-162, 592-163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: फिस्टल आईवीएफ केन्द्र में जाऊ अब बाजपन को नैराश्यता खुशी में बदलाऊ.
2: हाँ, यो कसरी संभव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटल में खुले फिस्टल आईवीएफ केन्द्र बाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्द सँग परामर्श लिनु.
2: साच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग.
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको.
4: यति बेला मध्याह्नको 12 बजेको छ.
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा.
6: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय.
7: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा.
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
9: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म.
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा. फोन 061 587 2 66 र 553 8 34.

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंसले घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्जर फेन्स
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण MRI होइन फ्री टेस्टलाई MRI गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
4: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-32-29 98-028-59-321-581-871
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक EPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा

0: सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9763-36-816।
2: नेपालीको गौरव,
3: नेपालीको पहिचान,
2: पालिखे ढाका टोपी
3: जसले शिरको शोभा बढाउँछ।
2: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
4: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
2: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
3: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
2: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-27-29।
2: फिस्टेल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइबेब केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525। 93.4

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-42-6 5-3-7-5-2 छ
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569927

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपालस नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: आज कुन दिन हो थाहा छ तिमीलाई?
1: ए लास्ट टाइमको लकडाउनले कुन दिन कुन बार केही थाहा छैन। हेलो
2: सरोज एउटी केटीसँग मोजो बुटिक होटेलमा मस्ती गर्दैछ।

0: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ENT सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: ICU सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: INF नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061433342443640।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53834।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौज 17 गते

0: फेस्टल आइबियर केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबियर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: हेलो।
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो, यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342 433-640

पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579, 98560 26579।

0: लगाउने स्वाद जसले सम्बन्ध गाँस्द ज्ञान मसाला
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: 榜金岗成都榜
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार। के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन 3T MRI नै गराउ, समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಘರ್ ಹೋಸಿಯಾ ಆಫೀಸ್, ಹೋಟೆಲ್ ಹೋಸಿಯಾ ರೆಸ್ಟೋರೆಂಟ್, ಚಿಟೋ ರ ಭರ್ಫರ್ದು ಇಂಟರ್ನೆಟ್ ಸೇವಾ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್, ಪೋಖ್ರಾಕ ಬ್ರಾಂಡ್, 25 ವರ್ಷಕ್ಕೂ ವಿಶ್ವಾಸ ಗತಿ ಸಹಪಾರ, 1 GBPS ಸಮ್ಮಕ ಪ್ಯಾಕೇಜ್ ಬಹಾರ್, ಸ್ಟ್ರೀಮಿಂಗ, ಗೇಮಿಂಗ, ಕಾಮ ಹೋಸಿಯಾ ರೈಲೋ, ಜಾ ಸುಕೆ ಜಾ, ಕನೆಕ್ಷನ್ ಮಾ ಕುನೆ ಗಡಬಡಿ ಸೈನ ಢಿಲೋ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಸದೈ ತಪಾಯಕ ಸಾಥಮಾ, ಹಿಜೋ ಆಜ ಭೋಲಿ ಹಾಮಿ ಛೌ ತಪಾಯಕ ಬಾಟೋಮಾ, ಚಿಟೋ ಭರ್ಪರ್ದೋ ಸುಲಭ ರ ಸಹಜ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ತಪಾಯಕು ಪೈಲ ರೋಜಾಯ.
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता. मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला. आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा. मोबाइल नम्बर 98560 26579, 98560 26579.
3: सुवर्ण अवसर.
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
3: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
4: फोन 061-590-162-590-163.
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2. शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.

0: रेडियो अन्नपूर्णा 93.4।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-076-044-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
2: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777। मोबाइल 98560-99-77।
6: मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना उनी अर्कैकी भइन्, म एक्लो भए।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेन्स
2: TNT Express.
3: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
4: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
3: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तला फोन 01658369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
5: सुवर्ण अवसर
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
5: उपचार हुने रोगहरू
6: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेसन पश्चात दुखाइ कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
7: फोन 061-590-162 590-163
8: फिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
9: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
8: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
9: साँच्चै हो र
8: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हो नि बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: इस 2083 साल को बड़ा दशैं तथा दीपावली को पावन अवसर में दिव्य नयन आँखा घर को असोज र कार्तिक दुई महीना भरी बम्पर अफर टिकट में 50% छूट चश्मा फ्रेम में 25% छूट र आँखा परीक्षण तथा शल्यक्रिया में 30% छूट
0: नेपाल को तिलगंगा आँखा अस्पताल र अमेरिका को मोराइन आई सेंटर बाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त करी 16 वर्ष को कार्यावधि में 80,000 बड़ी बिरामी को मोती बिंदु को शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङ द्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चश्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9736-36-816
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि

0: दिउँसो 3 बजे सम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
1: फोन 061-572-648, 572-849।
3: रेडियो अन्नपूर्ण 93.4
4: वेस्ट डिजिटल, इन्टरटेनिङ द नेसन।

0: था 20% समय कैश फिरता
1: पहले पानी जहाँ पानी
2: कैश फिरता लिनु भाई
3: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: Entertaining the nation.

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256।

0: नासर्वे कति छाब डिजाइन बे मारेगना खिनानी खनी तोला
1: खनाई बेवा नासर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र फुलारी तोला
0: ए नई छाबा मारे दुकान पो मोना नई पेसोलाई नी च्याबा चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनाई तो हो नि जगा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छाबा पोपिम ओछे
1: हजुर तिमी झोकोलाई नि छाब छाबा छाबा मारे डिजाइन गहना चैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
0: जगा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुदाय रवा ताक रिवा जाल जाति कृवा छतैरा नत खैमा बिलन चन्ने यामो
0: तोय मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-568-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान निभिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
6: Entertaining the nation.

0: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपाली इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: গার্ল বাসালিয়া পোখারা ক্লিনিক নিউ রোড পোখারা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्जर पेंट।
10: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
11: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
10: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
11: फोन 0615865536। मोबाइल 985600053। 985600053। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: फिरता फिरता 20% सम कैश फिरता
1: सैले पनी चाहा पनी
2: कैश फिरता लिनु भए त
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: दिपेनयन आँखा घर क्लिनिक प्राली
5: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिपेनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
4: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट बैंक नजिक फोन 577-007-9763-36-816
6: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
7: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
6: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
7: साँच्चै हो र
6: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
7: हो त
6: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
8: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुच्छ्रे गाउँपालिका

वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9857-027-29।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला। गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: मिठो सुगन्ध।
1: आज फुल अगरबत्तीले पूजा गर्यो बुहारी।
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
8: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्ष पेंट।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रम का साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तैयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
11: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
13: त्यो विदेशबाट आउँदाखेरि पाउँछ अरे नि एयरपोर्टमा महँगो रक्सी के ब्युटी फ्री, हो त्यो रक्सी ल्याइदिनुहोस् मलाई।
14: ब्युटी फ्री होइन हो, त्यो ड्युटी फ्री हो।
13: ए हो हो, ड्युटी फ्री फ्री ल्याइदिएछस् नि। ए पक पक पक, रोक त।
15: के भयो
16: हाम्रो याङ्गी कहाँ छ याङ्गी
15: अनि तँलाई किन चाहियो याङ्गी छोडिदियो
16: अनि किन चाहिने यत्रो वर्षपछि आएको आफ्नो मान्छेलाई हेर्न मन लाग्दैन कहाँ छ याङ्गी
15: त्यो त अहिले भट्टी खोलेर बसिरहेको छ
16: भट्टी खोलेर बसेछ भट्टी पहिला हिँड्ने स्टार्ट गर्छ

0: രോഗിയായി രോഗി
1: बामाको आशीर्वाद लिन छोडेर यी लोग्नी स्वास्नीको के चटक हेर्दैछस्?
2: लोग्नी स्वास्नी
1: हो, यिनीहरू लोग्नी स्वास्नी हो। यो भट्टी पनि यिनीहरूकै हो। घर जानु परेन
2: माया।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भादवटनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: रंगबहार रंगबहार
3: वर्ष सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ वर्ष पेन्स।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: इस 2083 साल को बड़ा दशैं तथा दीपावली को पावन अवसर में दिव्य नयन आँखा घर को असोज र कार्तिक दुई महीना भरी बम्पर अफर टिकट में 50% छूट चश्मा फ्रेम में 25% छूट र आँखा परीक्षण तथा शल्यक्रिया में 30% छूट
0: नेपाल को तिलगंगा आँखा अस्पताल र अमेरिका को मोराइन आई सेंटर बाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त करी 16 वर्ष को कार्यावधि में 80,000 बड़ी बिरामी को मोती बिंदु को शल्यक्रिया गरी सकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङ द्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञ द्वारा बाल बालिकाको चश्मा जाँच तथा भिजन थेरापी जल बिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिन द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-623-36-816
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए राम हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640 घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
10: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526। 93.4
12: घुसे जाओगे क्या? अगर नौटंकी बंद करो, पेंसी आ रही है।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बोल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटीपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।

0: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुभएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
1: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
0: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
1: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: स्वाद जससे संबंध गास ज्ञान मसाला।
1: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856809277।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब न आतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चेनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
1: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
2: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
4: कोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025717 98025717।

हो। अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: तथा यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार। साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सत्य र निष्ठाको पक्षमा रहेको कांग्रेस नेता डाक्टर महतको दावी, आत्मसहितको कांग्रेस आफूहरूको पक्षमा रहेको दावी। गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा बाढ़ी पहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण, जनजीवन सामान्य बनाउन आवश्यक कार्य तत्काल अघि बढ़ाउने विषयमा छलफल। फर्जी मत खसालेको र गैर प्रतिनिधिले मत हालेको भन्दै कास्की दुई कांग्रेसमा छानबिनको माग, गैर प्रतिनिधिहरूले समेत मतदान गरेको आरोप। प्रतिनिधि सभाको शून्य समयमा सांसदद्वारा जलवायु न्यायदेखि बजार नियमनसम्मका माग, वर्षाले क्षति भएका सड़क मर्मत गरी नियमित आवत जावतको व्यवस्था गर्न जोड़। सामाजिक सञ्जाल नियमनको लागि कानून ल्याइँदै चरित्र हत्या र भ्रम फैलाउनेमाथि कार्यवाही हुने। आन्तरिक मतभेद बिर्सेर एकताको साथ अघि बढ़न ओलीको निर्देशन, पार्टीभित्र एकअर्काको सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्नेमा जोड़। अफगानिस्तानमा विस्फोट, तीन बाल बालिकाको मृत्यु, उड्दै गरेको फ्लाइ दुबईको विमानभित्र दुई पायलट बीच कुटाकुट र गण्डकीको लगातार दोस्रो जित, भूटान 64 रनले पराजित, पोखरा नेशनल जुनियर ओपन टेनिस सम्पन्न, आर्य सुरेन्द्र करण र निम्ति च्याम्पियन।

अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसका संस्थापन इतरपक्षका नेता डाक्टर प्रकाश शरण महतले पार्टीको 15 महाधिवेशन असोज 15 गतेदेखि वडा अधिवेशनबाट शुरू हुने बताउनु भएको छ। बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महतले मक्सिर 21, 22 र 23 गते महाधिवेशन सम्पन्न गर्ने गरी आफूहरू अघि बढ़ेको जानकारी दिनुभयो। उहाँले आफूहरू सत्य र निष्ठाको पक्षमा रहेको दावी गर्दै कसले के भन्यो र को कहाँ गयो भन्ने विषय महत्वपूर्ण नभएको बताउनुभयो। 14 महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिले नै आधिकारिक रूपमा 15 महाधिवेशन सम्पन्न गर्ने भएकोले आफूहरू निर्धारित प्रक्रिया अनुसार अघि बढ़ेको उहाँको भनाइ थियो। निर्वाचन अघि भएको विशेष महाधिवेशन तथा संस्थापन पछिले अहिले गरिरहेको अधिवेशन विधि र प्रक्रिया विपरीत भएको आरोप पनि महतले लगाउनुभयो। कांग्रेसमा दुईवटा अधिवेशन हुने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको भन्दै उहाँले आफूहरूले यस्तो अवस्था नचाहेको बताउनुभयो। उहाँले देशलाई कमजोर बनाउने गरी कांग्रेसभित्र अप्राकृतिक घटना घटाइएको दावी गर्नुभयो। नयाँ नेतृत्व नआएसम्म निर्वाचनमा परिणाम आउन नसक्ने भन्ने गलत भाषा सिर्जना गरिएको भए पनि त्यसको पुष्टि हुन नसकेको उहाँको भनाइ थियो। पार्टीभित्र एकता कायम गरेर अघि बढ़न आफूहरूले पहल गरे पनि त्यसले सार्थकता नपाएको र सम्बन्धित विषय अहिले पनि अदालतमा विचाराधीन रहेको महतले बताउनुभयो। आफूहरूले गर्न लागेको महाधिवेशन सत्यको लड़ाई भएको उहाँले बताउनुभएको छ। विचारविहीन अवस्थामा प्रतीकको मात्र अर्थ नहुने दावी गर्दै महतले गगन थापाको नेतृत्वमा रहेको कांग्रेस आत्मविहीन कांग्रेस भएको आरोप लगाउनुभयो। चुनाव चिन्ह र झण्डाले मात्रै पार्टी नचल्ने भन्दै उहाँले विचार र आत्मासहितको कांग्रेस आफूहरूको पक्षमा रहेको दावी गर्नुभयो। कांग्रेस कास्कीका जिल्ला संयोजक ऋषि काफ्लेले असोज 16 गतेदेखि कास्कीका 72 वडामा अधिवेशन शुरू हुने जानकारी दिनुभयो। केन्द्रले तय गरेको तालिका अनुसारै अधिवेशनको सबै प्रक्रिया अघि बढ़ाइने उहाँले बताउनुभयो। कार्यक्रममा कंग्रेसको संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। महतको उपस्थितिमा बुधबार पोखरामा महाधिवेशन तयारी भेला समेत आयोजना गरिएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर 2 निर्वाचनमा फर्जी मत खसालेको निर्वाचन अधिकृतको हस्ताक्षर नभएका 32 मतपत्र प्रयोग भएको र पोखरामा नै नरहेका प्रतिनिधिले समेत मत हालेको भन्दै यथार्थ छानबिन गर्न माग गरिएको छ। नेताहरू देवकृष्ण पराजुली, दिपेन्द्र मर्सानी र अर्जुन पोखरेलले असोज 14 गते निर्वाचन अधिकृतलाई संयुक्त निवेदन दिँदै निष्पक्ष छानबिन गरेर मात्र मतगणना तथा मत परिणाम घोषणा गर्न अनुरोध गर्नुभएको छ। असोज 12 र 13 गते भएको निर्वाचनमा व्यापक अनियमितता भएको भन्दै उहाँहरूले निर्वाचन अधिकृतको ध्यान आकर्षण गराएका हुन्। निवेदनमा फर्जी मत खसालेको 32 मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नरहेको र पोखरामा अनुपस्थित रहेका नेपाल अर्थात गैर प्रतिनिधिहरूले समेत मतदान गरेको गम्भीर आरोप लगाइएको छ। उहाँहरूले यो विषयको यथार्थ छानबिन नगरी मतगणना र मतपरिणाम घोषणा नगर्न माग गर्नुभएको छ। यसअगाडि उम्मेद्वार सुभाष सिग्देले भने निर्वाचन अधिकृतको हस्ताक्षर नभएका 32 बढ़ी मतपत्रलाई मान्यता दिने केन्द्रीय प्रवक्ता देवराज चालिसेको निर्णयप्रति असहमति जनाउँदै निर्वाचन नै रद्द गरी पुनः मतदान गराउन माग गरिसक्नु भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत पोखरामा सम्पन्न कास्की क्षेत्र नम्बर 2 निर्वाचनको अन्तिम परिणाम अनुसार क्षेत्रीय सभापति पदमा 149 मत ल्याएर नवीन बराल निर्वाचित हुनुभएको छ। उहाँको प्रतिस्पर्धी सुभाष सिग्देलले 142 मत, देवराज आचार्यले 131 मत र देवकृष्ण पराजुलीले 94 मत प्राप्त गर्नुभएको थियो। कुल 554 जना प्रतिनिधि रहेको यो क्षेत्रीय निर्वाचनमा 540 मत खसेको थियो। यस्तै प्रदेशसभा क्षेत्रतर्फ कास्की 2 कको सभापतिमा भोजराज आचार्य 132 मत ल्याएर विजयी हुनुभएको छ। उहाँको प्रतिस्पर्धी अर्जुन पोखरेलले 123 मत ल्याउनुभयो। यस क्षेत्रमा कुल 256 मत खसेको थियो। यस्तै कास्की 2 खको सभापति पदमा अमृत शर्मा तिमलसेना 148 मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी दिपेन्द्र मर्सानीले 100 मत र सुवर्ण केसीले 33 मत प्राप्त गर्नुभएको थियो। यो क्षेत्रमा कुल 284 मत खसेको थियो। प्रतिनिधि सभामा सांसदहरूले जलवायु न्यायदेखि चाडपर्वको मुखमा खाद्य वस्तुको सहज आपूर्तिको लागि बजार नियमनसम्मका माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा उहाँहरूले किसान र मजदूरका समस्या समाधानदेखि वर्षाले क्षति भएका सड़क मरमत गरी नियमित आवत जावतको व्यवस्था गर्न समेत माग गर्नुभएको छ। बैठकमा सांसद भलावती शर्माले बागलुङमा बाढ़ीबाट भएको जनधनको क्षति र आवत जावतमा भएको अवरोध बारेमा जानकारी गराउँदै संकटग्रस्त जिल्ला घोषणा गरेर आवश्यक राहतको काम गर्न आग्रह गर्नुभयो। सांसद बसुमाया तामाङले भोटेघुसी बाढ़ीबाट प्रभावित पर्यटन मजदूरका समस्या समाधानको लागि तत्काल पर्यटन कोषको रकम राहतमा खर्चका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद बीना गुरूङले संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले राख्नुभएको विषय प्रशंसनीय भएको उल्लेख गर्दै अब नेपालले जलवायु न्यायको लागि दया होइन न्याय चाहिएको विषय उठाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। सांसद बुद्धिप्रसाद पन्तले हिमालय आयरन एण्ड स्टील उद्योगका मजदूरले 9 महिनाको पारिश्रमिक नपाएको अवरोध गराउँदै
अवगत गराउँदै समाधानको लागि यथाशीघ्र पहल गरिदिन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद भरत गिरीले यात्राको क्रममा प्रमुख राजमार्गमा सवारी चालकले मनपरी होटलमा रोक्ने गरेको उल्लेख गर्दै होटलको खाना र मूल्यमा प्रभावकारी अनुगमन गर्न माग गर्नुभयो। सांसद भरत प्रसाद पराजुलीले मेलम्ची विपदका विस्थापितको लागि घोषणा गरिएको राहत र क्षतिपूर्ति हालसम्म पूर्ण रूपमा कार्यान्वयन नभएको अवगत गराउँदै तत्काल सुनवाईको लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। साथै उहाँले भोटेकोसीमा बगेका गाडीमा सम्बन्धित बैंकले किस्ता तिर्न ताकेता गरेको उल्लेख गर्दै केही समय पर्खिनको लागि व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नुभयो। सांसद भीमकुमारी बुढामगरले दाङको देउखुरीमा स्वर्गद्वारी गुठीको जग्गाका मोहीका समस्याको बारेमा अवगत गराउँदै सम्बन्धित कानून बनाई व्यवस्थित गर्न माग गर्नुभयो। सांसद भूमिका श्रेष्ठले महिला मन्त्रालयको नाम परिवर्तन भए पनि अल्पसंख्यक लैंगिक समुदायको थप अधिकारको लागि विनियोजित बजेट कम भएको उल्लेख गर्दै रकमान्तर मार्फत थप बजेट व्यवस्था गर्न माग गर्नुभयो। सांसद मंजु भूषालले 35 अर्बमा बनेको गौतम बुद्ध विमानस्थलमा गत चैतदेखि हालसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान नभएको उल्लेख गर्दै अब कहिलेदेखि शुरू हुन्छ भनी सरकारसँग प्रश्न गर्नुभयो। सांसद मदन कृष्ण श्रेष्ठले भोटेकोसी बाढीबाट पाठ सिक्नुपर्ने बताउँदै व्यवस्थित सहर बसाउन योजना बनाउनुपर्ने बताउनुभयो। सांसद मधुकुमार चौलागाईले भोटेकोसी बाढीबाट काभ्रेका धेरै युवालाई बेपत्ता बनाएको उल्लेख गर्दै पछिल्लो समयमा मनाङमा हिमपहिरोमा बेपत्ता नागरिकको अवस्थाको बारेमा सरकारसँग जानकारी माग गर्नुभयो। सांसद मनिष कनालले नवलपुर अन्तर्गत पर्ने हुलाकी सड़कको निर्माण कार्यमा भइरहेको ढिलाइबारे जानकारी गराउँदै तत्काल सम्पन्न गराउन माग गर्नुभयो। सांसद मनिष झाले धेरै नदी क्षेत्रमा बालुवा र काठको व्यवस्थापन हुन नसक्दा तल्लो तटीय क्षेत्रमा बगेर जाने बालुवा र काठको कारण खेत तथा बस्ती जोखिममा परेको बताउँदै समाधानको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो। सांसद महेन्द्रबहादुर साईले कर्णालीका नागरिक सड़क अवरोधको पीड़ामा रहेको जानकारी गराउँदै चाडपर्वको बेला सहज रूपमा घर जान पाउने वातावरण बनाउनको लागि माग गर्नुभयो। सांसद माधव बहादुर थापाले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा किसानका विषयमा उठाउनु भएको बताउँदै नेपालमा अझै पनि किसानले रासायनिक मल सहज रूपमा नपाएको बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद मिङमा ग्याल्मो शेर्पाले जलवायु परिवर्तनको कारण मुलुकले पछिल्लो समय धेरै चन्दनको क्षति बेहोर्नु परेको उल्लेख गर्दै केही दिन अघि हिमलोङ हिमालयमा बेपत्ता नागरिकको खोजी कार्य जारी रहेको बताउँदै थप साधन स्रोतको लागि आग्रह गर्नुभयो। सांसद मोहनलाल आचार्यले कपिलवस्तुको जनतामा स्वास्थ्य र शिक्षा पहुँचको कमी रहेको उल्लेख गर्दै जिल्लामा कृषि क्याम्पस र मेडिकल कलेज स्थापनाको माग गर्नुभयो। सांसद देखिबहादुर बोगटीले अछाम जिल्ला अस्पतालमा हाल अक्सिजन प्लान्ट बिग्रिएर बन्द रहेकाले उपचारमा कठिनाई भएको उल्लेख गर्दै तत्काल नियमित र मरमत गर्न सरकारसँग माग गर्नुभयो। सांसद एकेमणि नेउपानेले कालो धन नियन्त्रणको लागि नोटबन्दी गर्न माग गर्नुभयो। सांसद युवराज दुलालले पनि कालो धन नियन्त्रणको लागि नोटबन्दी गर्न माग गर्नुभयो। सांसद रजनी श्रेष्ठले सरकारले कोशी प्रदेशको इटहरीमा सिप र रोजगारीको लागि रोजगार मेला आयोजना गरेकोमा सरकारलाई धन्यवाद दिँदै सातै प्रदेशमा मेला आयोजना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद रत्नकुमारी थापाले महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले उठाउनु भएको विषयको प्रशंसा गर्नुभयो। सांसद रन्जु नेउपानेले 2072 सालको भूकम्पमा परि क्षतिग्रस्त मीन भवन क्याम्पसको हालसम्म पुननिर्माण गर्न नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद रमेश कुमार मल्लले सरकारले पहिलो वर्ष सुशासन र सेवा प्रवाहको नारा दिएको भए तापनि हाल मुलुकमा किसानले मल नपाएको अत्यावश्यक खाद्य व्यवस्थाको आपूर्ति सहज नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद रमेश कुमार सापकोटाले आर्थिक अभावको कारण कुनै पनि नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर सरकारले विशेष व्यवस्था गर्नुपर्ने माग गर्नुभयो। सांसद रमेश परसाईले धनगढ़ी झापा लगायतका शहरमा आन्तरिक उडानको मूल्य मनपरी हुने गरेको उल्लेख गर्दै यसमा नियमन गर्न पर्यटन मन्त्रीको ध्यानाकर्षण गराउनुभयो। सांसद रविन्द्र पटेलले रौतहटको बाबा वैद्यनाथ सुगर चिनी मिलले हजारौं किसानको बक्यौता नतिरेको जानकारी गराउँदै तत्काल बक्यौता रकम प्रदान गर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसद राजन गौतमले काली गण्डकी नदी क्षेत्रमा आएको बाढ़ी पहिरोले गण्डकी प्रदेशका विभिन्न जिल्लामा भएको भौतिक क्षतिले यातायात अवरोध भएको बताउँदै आवश्यक वैकल्पिक सड़क बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसद राजीव खत्रीले प्रेस काउन्सिल नेपालका अध्यक्षलाई झ्यालबाट बाहिर फ्याँक्न दिएको धम्की दिएको प्रति दुःख व्यक्त गर्दै लोक कल्याणकारी विज्ञापनलाई व्यवस्थित बनाउनुपर्ने सुझाव दिनुभयो। सांसद राजेश कुमार चौधरीले तराईमा एक शिक्षकका लागि 50,000 विद्यार्थी तोकेको मापदण्ड भए पनि रौतहट लगायत कतिपय जिल्लामा त्यस्तो अनुपात 80% पुगेकाले यसलाई व्यवस्थित बनाउन माग गर्नुभयो। सांसद राधिका रम्तेलले मजदूरका समस्या अवगत गराउँदै सामाजिक सुरक्षा लगायतका व्यवस्था गर्न तथा श्रमको मूल्य बढ़ाउन र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो। सांसद रामाकान्त प्रसाद चौरासियाले मध्य प्रदेशको प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी र उपकरणको कमी भएको बताउँदै आवश्यक पूर्तिको लागि पहल गरिदिन संघीय प्रादेशिक सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद रिंगला यादवले पूर्वी नवलपरा सीमा नेपाल गण्डक पश्चिम नहरमा पुननिर्माणको पर्खाईमा रहेको बताउँदै यसको शाखा र उपशाखाको मरमत गरी व्यवस्थित बनाउन माग गर्नुभयो।
सांसद रीमा विश्वकर्माले सदनमा विभिन्न महत्वपूर्ण विधेयक तीव्र गतिमा अघि बढ़ाइएको भन्दै कानूनको गुणस्तरको लागि निर्माणमा आवश्यक समयमा लाग्नतर्फ ध्यान आकर्षण गराउनुभयो। सांसद रूकेश रंजितले भक्तपुरका सड़कमा निकासको समस्या हुँदा वर्षायाममा सड़क अवरूद्ध हुने गरेको बताउँदै निकासको आवश्यक व्यवस्था मिलाउन माग गर्नुभयो। सांसद रूबिना आचार्यले मोरङका कतिपय स्थानमा वर्षामा माटो खोला र खेत छुट्याउन नसकिने अवस्था रहेको बताउँदै आगामी योजनामा त्यस्तो अवस्था नहुने गरी काम गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामाजिक सञ्जालबाट हुने ठगी चरित्र हत्या मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानूनी सुधारको तयारीमा रहेको बताउनुभएको छ। प्रतिनिधि सभामा सांसदहरूले विभिन्न समयमा उठाएको प्रश्नको जवाब दिँदै सामाजिक सञ्जालबाट हुने ठगी तथा उत्पीड़नका घटना बढ़दै गएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। सामाजिक सञ्जाल र आमसंचार माध्यममा गलत तथा भ्रामक सूचना प्रसारण हुने प्रवृत्तिलाई सम्बोधन गर्ने गरी आमसंचार विधेयक प्रेस काउन्सिल लगायत विधेयक तर्जुमाको तयारी भइरहेको बताउनुभयो। ती विधेयक छिटै सदनमा प्रस्तुत गरिने उहाँले जानकारी गराउनु भएको छ। अनलाइन तथा सामाजिक सञ्जालमा फैलिने भ्रामक र असत्य सूचनालाई व्यवस्थित तथा नियमन गर्न कानूनी एवं नीतिगत सुधारको लागि मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ छ। उहाँले प्रेस काउन्सिल नेपाललाई थप अधिकार र जिम्मेवारीसहित बलियो बनाउने उद्देश्यले प्रेस काउन्सिल विधेयक तयार पारिएको र विधेयकले कानूनी स्वरूप पाएपछि आचार संहिता कार्यान्वयन तथा पत्रकारितालाई मर्यादित व्यवस्थित र व्यावसायिक बनाउन काउन्सिलले थप प्रभावकारी भूमिका निर्वाह गर्ने सरकारको अपेक्षा रहेको बताउनुभयो। साइबर ठगी नियन्त्रणको लागि संचार मन्त्रालय गृह मन्त्रालयमाको तयारी भइरहेको बताउनुभयो। ती विधेयक छिटै सदनमा प्रस्तुत गरिने उहाँले जानकारी गराउनु भएको छ। अनलाइन तथा सामाजिक सञ्जालमा फैलिने भ्रामक र असत्य सूचनालाई व्यवस्थित तथा नियमन गर्न कानूनी एवं नीतिगत सुधारको लागि

0: भन्दा बढी युनिक भेटिङ साइट तथा नयाँ भेटिङ एप पहिचान गरी बन्द गर्ने काम भएको पनि संचार मन्त्री डाक्टर तिमल सेनाले बताउनुभयो। सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर चरित्र हत्या गर्ने, झुटा सूचना फैलाउने तथा भ्रम सिर्जना गर्ने गतिविधिहरूलाई कानूनी दायरामा ल्याउने विषयमा पनि सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो। चरित्र हत्यासँग सम्बन्धित उजुरीमाथि नेपाल प्रहरीको साइबर ब्यूरो र साइबर सुरक्षा केन्द्र मार्फत आवश्यक कार्यवाही भइरहेको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले संविधानको धारा 28 ले सुनिश्चित गरेको नागरिकको गोपनीयताको हक संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो। कसैको व्यक्तिगत जीवनमा आघात पुग्ने गरी अनधिकृत रूपमा भिडियो वा तस्विर खिचेर सार्वजनिक गर्ने कार्य कानून विपरीत हुने उल्लेख गर्दै यस्ता घटनामा गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी दोषीलाई कानूनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो। बाल बालिकालाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउने विषयमा समेत सरकार गम्भीर रहेको बताउनुभयो। सामाजिक सञ्जालको जथाभावी प्रयोगको कारण समाजमा देखिएको अराजकता, पारिवारिक विखण्डन तथा बाल बालिकामा देखिन सक्ने नकारात्मक प्रभावबारे सदनमा उठेको प्रश्नप्रति मन्त्रालयको ध्यान आकर्षण भएको उहाँको भनाइ थियो। विभिन्न मुलुकले बाल बालिकालाई सामाजिक सञ्जालको प्रयोगबाट जोगाउन अवलम्बन गरेका उमेरगत प्रतिबन्ध तथा नियमाकारी मापदण्डका असल अभ्यास अध्ययन गरी नेपालको सन्दर्भमा आवश्यक नीति तथा व्यवस्था अघि बढ़ाउने उहाँले बताउनु भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560 10 31 97 150 010 31। पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560 26579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434 0324 29, 98028 59321, 061581.
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू:
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।

0: फोन 061-592-162 592-163
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115 98251-98190।
0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 5 53-834।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आज बाढ़ी पहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिनुभएको छ। निरीक्षणका क्रममा चामे पुग्नुभएका मुख्यमन्त्री पाण्डेले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालयका प्रमुखहरूसँग छलफल गर्दै बाढ़ी पहिरोको कारण अवरूद्ध सड़क, पुल, खालीपानी तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन आवश्यक कार्य तत्काल अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको हो। केही दिन अगाडि ठाडो खोलामा आएको पहिरोले मर्स्याङ्गी नदी छुनिएपछि स्थानीय त्रसित भएका थिए। उक्त ठाउँको पनि मुख्यमन्त्री पाण्डेले स्थलगत अवलोकन गर्नुभएको छ। अहिले पानी बगिरहेकाले जोखिम कम देखिएको भए पनि खोला घरमा थुप्रिएको ग्राभेल र ठूला ढुङ्गाको कारण घरहरू जोखिममा परेका छन् भने पक्की पुल पुरिएको छ। खोलाघर खोल्ने प्रयास भइरहेको मुख्यमन्त्री पाण्डेले बताउनु भएको छ। स्थानीयसँग प्रत्यक्ष भेट गरी उनीहरूका समस्या, आवश्यकता र अन्य विषयहरू सुनेपछि मुख्यमन्त्री पाण्डेले स्थानीयले सड़क तथा यातायात सञ्चालन, खानेपानी, खाद्यान्न, आवास तथा क्षतिग्रस्त पूर्वाधार पुननिर्माण लगायतका विषयमा समस्या र माग राखेका थिए। स्थानीय तह र प्रदेश सरकारको स्रोत तथा क्षमताले तत्काल गर्न सकिने अत्यावश्यक कामलाई प्राथमिकताका साथ अघि बढ़ाउने र प्रदेशको स्रोतबाट सम्भव नहुने ठूला तथा दीर्घकालीन कामको लागि संघीय सरकारसँग समन्वय गरिने मुख्यमन्त्री पाण्डेले बताउनु भएको छ। यसअगाडि मंगलबार मुख्यमन्त्री पाण्डे बागलुङ, म्याग्दी, पर्वत जिल्लाको बाढ़ी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पुग्नु भएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटिका सचिवालय सदस्यहरूसँगको भर्चुअल सम्बोधनमा अध्यक्ष ओलीले संगठनलाई थप सक्रिय बनाउँदै आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो। पार्टीभित्र एकअर्काको सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने उहाँको भनाइ छ। शत्रुका लात सहने तर आफ्ना साथीको बात नसहने काम अब बन्द गरौं, अध्यक्ष ओलीले भन्नुभयो। सानातिना असमझदारी छोडेर साझा संकल्पका साथ एमाले एकजुट भई अघि बढ़नुपर्छ। उहाँले एमालेभित्र कुनै समस्या नरहेको दावी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एक ढिक्का रहेको उहाँको भनाइ थियो। वर्तमान राजनैतिक परिस्थितिमा एमाले लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो। आगामी निर्वाचनमा केन्द्रित भएर संगठन परिचालन गर्न उहाँले आग्रह गर्नुभयो। एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरण उहाँले प्रस्तुत गर्नुभएको थियो। कन्या क्याम्पस पोखरामा मानविकी संकायको आयोजनामा छन्द विमर्श कार्यक्रम सम्पन्न भएको छ। स्रष्टासँग विद्यार्थी शीर्षक कार्यक्रमको दोस्रो श्रृंखलाका रूपमा आयोजित उक्त कार्यक्रमका प्रमुख वक्ता कवि शिव त्रिपाठीले छन्दको व्यापकताको बारेमा चर्चा गर्दै नेपाली कवितामा यसको प्रयोगका रूप र प्रभावबारे आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा शिक्षक तथा विद्यार्थी गरी करिब 80 जना सहभागी भएका थिए। पूर्वी अफगानिस्तानको नंगरहार प्रान्तको बाला खोखियानी जिल्लामा विगतका युद्धहरूबाट बाँकी रहेको विस्फोटक उपकरणमा मंगलबार विस्फोट हुँदा 3 जना बालबालिकाको ज्यान जानुको साथै 1 जना घाइते भएको प्रान्तीय सरकारी कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ। बालबालिकाहरूले खेल्ने क्रममा खेलौना जस्तो वस्तु फेला पारेर त्यससँग खेल्न थालेको तर उक्त उपकरण विस्फोट हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको तथा अन्य 1 जना बालक घाइते भएको विज्ञप्तिमा उल्लेख छ। युद्धग्रस्त अफगानिस्तान कथित रूपमा विश्वको सबैभन्दा ठूलो दूषित र विस्फोटक खानीहरू भएको देशहरूमध्ये एक हो, जहाँ 4 दशकभन्दा बढ़ीको युद्ध र नागरिक द्वन्द्वको समयमा जमीन मुनि विस्फोटक उपकरणहरू तथा खानीहरू बाँकी रहेको जनाइएको छ। संयुक्त अरब इमिरेट्स यूएईको दुबईबाट झण्डै 180 जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उड़िरहेको फ्लाइ दुबईको जहाजमा 2 पाइलटबीच कुटाकुट भएको छ। 34,000 फीटको उचाइमा पाइलटहरूबीच हिंसात्मक झडक भएपछि विमान 2 मिनटमै तीव्र गतिमा खसेर 16,600 फीटमा आइपुगेको बीबीसी हिन्दीले जनाएको छ। विमानबाट पहिले सामान्य आपतकालीन संकेत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप वा हाइज्याकिङ जनाउने कोड पाइएपछि मध्यपूर्वभर सुरक्षा निकायहरू सतर्क बनेका थिए। सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल समेत बढ़ाएको थियो। साउदी अरबको आकाशमा दिशा बदलेर झण्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको छ। घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हकबीले ककपिटभित्रै पाइलटहरू झडप गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकोमा राहत व्यक्त गर्नुभएको छ। एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलटहरूलाई निलम्बन गरी थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ। अनुबन्ध हाइलाइट्समा अब खेल प्रसंग,
नेपाल भ्रमणमा रहेको भूटान राष्ट्रिय क्रिकेट टोली विरूद्धको अभ्यास खेलमा घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। बुधबार पोखरामा भएको खेलमा गण्डकीले भूटानलाई 64 रनले पराजित गरेको हो। टस जितेर भूटानले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको गण्डकीले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 196 रनको विशाल योगफल तयार गरेको थियो। जवाफमा भूटानको टोली 17.4 ओभरमा 132 रनमै अल आउट भएको थियो। भूटानले भोलिदेखि क्यान 11 दुई खेल खेल्ने बताइएको छ। पोखरामा आयोजित पोखरा नेशनल जुनियर ओपन टेनिस प्रतियोगिता आज सम्पन्न भएको छ। कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला स्थित टेनिस सेन्टरमा सम्पन्न प्रतियोगितामा विभिन्न उमेर समूह अन्तर्गत बोइज 18 वर्ष मुनिमा करण बहादुर थापा, 16 वर्ष मुनिमा सुरेन्द्र विक, 14 वर्ष मुनिमा आयर्स राज पौडेल, 14 वर्ष मुनि महिलामा निम्ति कुंवर तथा 12 वर्ष मुनि पुरूषमा सबिक पोखरेल च्याम्पियन बन्नुभएको छ। 18 वर्ष मुनिको बोइजको फाइनलमा करण बहादुर थापाले शाश्वत बज्राचार्यलाई 6-2, 6-3 को सोझो सेटमा पराजित गर्नुभएको थियो। प्रतियोगिताको समापन कार्यक्रम कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरूङ राजुको अध्यक्षतामा सम्पन्न भएको थियो। साँझ 6 बजेको अनुबन्ध हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। 70 र निष्ठाको पक्षमा रहेको कांग्रेस नेता डाक्टर महतको दावी, आत्मा शहीदको कांग्रेस आफूहरूको पक्षमा रहेको दावी। गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा बाढ़ी पहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण, जनजीवन सामान्य बनाउन आवश्यक कार्य तत्काल अगाडि बढ़ाउने विषयमा छलफल। फर्जी मत खसालेको र गैर प्रतिनिधिले मत हालेको भन्दै कास्की दुई कांग्रेसमा छानबिनको माग, गैर प्रतिनिधिहरूले समेत मतदान गरेको आरोप। प्रतिनिधि सभाको शून्य समयमा सांसदद्वारा जलवायु न्यायदेखि बजार नियमनसम्मको माग, वर्षाले क्षति भएका सड़क मरमत गरी नियमित आवत जावतको व्यवस्था गर्न जोड़। सामाजिक सञ्जाल नियमनको लागि कानून ल्याइँदै चरित्र हत्या र भ्रम फैलाउनेमाथि कार्यवाही हुने। आन्तरिक मतभेद बिर्सिएर एकताको साथ अघि बढ़न ओलीको निर्देशन, पार्टीभित्र एकअर्काको सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्नेमा जोड़। अफगानिस्तानमा विस्फोट, 3 बालबालिकाको मृत्यु, उड्दै गरेको फ्लाइ दुबईको विमानभित्र 2 पाइलट बीच कुटाकुट र गण्डकीको लगातार दोस्रो जित। भूटान 64 रनले पराजित। पोखरा नेशनल जुनियर ओपन टेनिस सम्पन्न। आर्य, सुरेन्द्र, करण र निम्ति च्याम्पियन। साँझ 6 बजेको अनुपर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
2: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ। बर्जर पेंट।

0: ಚೆಂಡು ಬಾ
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-572-849।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: फिस्टिल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हाँ? यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
9: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजीद्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचो पोखरा, फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
0: दिव्य नयन आँखा घर क्लिनिक प्राली
6: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
0: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007-9763-36816
10: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9764-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
7: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9856010031 9750010031 पोखरा न्यू रोड बीएनडी भवन स्थानीयमा बैंक रहेको भवन के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
0: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
6: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुचु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 0615917828 मोबाइल 9956007729

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
1: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
1: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्ते हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2-77
3: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
4: हो। सुरेश बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार। आजको पास त उतै होला छ यार।
4: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर। मोबाइल 9856-48082 9846-48082
6: रंग बहार रंग बहार
7: वर्ज सँगै उपहार उपहार बम्पर मा यामाहा रेजियर
6: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: वर्ज पेन्स
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ।
5: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
10: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
11: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
10: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
11: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
11: सम्पूर्ण ओपीडी सेवा,
10: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
11: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
10: रेटिना सम्बन्धी जाँच एवं उपचार,
11: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
10: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
11: आँखा छर्केको सिधा पार्ने सर्जरी,
10: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
11: लेजर सर्जरी सम्बन्धी सेवा,
10: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
11: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
10: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
11: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
10: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
11: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
12: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
10: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
11: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइबिएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
4: रंग बहार, रंग बहार।
5: वर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
4: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्जर पेंट।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162, 590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: ভাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হেল্পলাইন 01-597-0611
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98028-50701 98028-50702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
9: उपलब्ध छ।
10: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
11: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
9: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9560-010-31, 9710-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
12: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802-85-1717, 9802-85-1717।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: नगाउने
1: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसाला
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको।
4: तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट डब्लु डब्लु डब्लु डट

0: उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्यू रोड, पोखरा।
2: फोन 061-590-162-590-163।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
7: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
8: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
7: नेपाल आदिवासी जनजाति महासंघ।
9: रंगबहार रंगबहार
10: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
9: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्ट।
11: हेलो,
12: हजुर नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
11: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
11: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
13: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईं

0: अमृतसर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली
0: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9736-36-816।
2: होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा,
0: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-9972-77।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Koyal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक 3Tesla मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-595-728 मोबाइल 98560-27-29
4: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-01031 97150-01031 पोखरा न्यू रोड BND भवन सानेमा बैंक रहेको भवन
5: के तपाई यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817
6: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
7: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
6: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-585-595-576-044
7: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: संबंधमा गाउने
1: साथ जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853555928 विजिट www.landmarknepal.com तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
5: उपचार हुने रोगहरू
4: पाइल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेसन पश्चात दुखाइ कम हुने
4: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
4: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा
3: फोन 061-590-162-590-163
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: टाइम चेक
7: यति बेला रातिको 8 बजेको छ
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
10: 93.4 पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
11: रंग बहार रंग बहार
12: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
11: वर्ज पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
12: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
11: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ वर्ज पेंट
13: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
14: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र
0: बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
14: हेलो,
15: हजुर नमस्कार।
14: हेलो
15: नमस्कार काका, सुन्नु भएन?
14: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
15: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
14: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
15: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
14: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
15: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
14: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
16: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
17: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
17: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
18: दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने झन्डुबा, एक बाम तीन काम झन्डुबा, दुर्गाको किटाउको दुख्ने छिनमै आराम।
19: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।
20: दिव्य नयन आँखा घर क्लिनिक प्राली।
21: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
20: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
21: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9763-36-816।
22: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
21: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761800253।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब न आतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
5: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
4: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
5: फोन 0615865536। मोबाइल 9856000536। 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
6: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ
10: रंगबहार रंगबहार
11: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
10: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर
9: भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेस इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार आजको पास त उतै होला होस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा केही जेएनजी आन्दोलनकारीमाथिका मुद्दा फिर्ता लिन सकिने निष्कर्षमा अध्ययन समिति, सरकारलाई प्रतिवेदन बुझाउने तयारी,
1: प्रतिवादीहरूको बयान अरू प्रमाणहरू उपलब्ध भएसम्म हामीले हेरेका छौँ, त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही बुझाउने हो भोलि।
0: बाढ़ी पछिको चुनौती बीच विश्व मञ्चमा उठाइएका मुद्दामा नेपालले कस्तो प्रतिक्रिया पायो?
2: पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने जुन प्रकोप हामी परेका छौँ त्यसप्रति पनि एकबद्धता रहेको मैले पाएको छु।
0: र इजरायल जाँदै गरेको विमानको ककपिटमा देखिएको तनाव दुर्घटना गराउने प्रयास जस्तो देखिएको नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इजरायली प्रधानमन्त्रीले तेल अविवतर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। बेन्जामिन नेतान्याहुले आफूलाई एकजना यात्रु र एक चालक दलका सदस्य ककपिटको ढोका फोडेर धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबूमा लिन सफल भएको जानकारी दिइएको बताए। त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतान्याहुले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। फ्लाइ दुबईको उक्त विमानमा सवार एक यात्रुले बीबीसीसँग भने, विमानमा अगाडि दुईजना पाइलटहरू थिए, एकले अर्कामाथि धारिलो हतियार प्रहार गरे र अर्को उडान भर्ने जिम्मा पाएका दुईजना चालक पनि सो विमानमा थिए। उनीहरू युरोपेली देशका पाइलट थिए, जसमध्ये एक ब्रिटिश नागरिक थिए। उनी भित्र प्रवेश गरे, विमानलाई माथि ल्याए, स्थिर बनाए अनि हामीलाई साउदी अरेबियामा ओह्राले, एक यात्रुको भनाई। राष्ट्रपति जेलेन्स्कीले युक्रेनका विभिन्न ठाउँमा गरिएका पछिल्ला रूसी ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 7 जना मारिएको र 24 जना घाइते भएको बताएका छन्। उनले किएव र आसपासका क्षेत्रमा अवस्थित ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाइएको बताए। आवासीय भवन, एउटा गोदाम र एउटा सुपर मार्केटमा पनि आक्रमण गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रूसी बलिस्टिक क्षेप्यास्त्र खसालिदिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरियाका अर्बपति अलीको डांगोटेले केन्याको तटीय क्षेत्रमा एउटा विशाल तेल रिफाइनरी परियोजनाको शिलान्यास गरेका छन्। उनले त्यसलाई अफ्रिकाको औद्योगिक यात्रालाई उज्जवल भविष्यतर्फ डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरे। लामो बन्दरगाहमा 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगाण्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलंकाको सर्वोच्च अदालतले विपदको प्रतिकार्यमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 वटा समाचार पत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पन्न एउटा टोयोटा ल्याण्ड क्रुजर एएचएम फाउजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 वर्ष निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिंगापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोड़ी खोज्न सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21 देखि 35 वर्षका स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। अघिल्लो वर्ष सिंगापुरमा 30,000 भन्दा कम बच्चा जन्मिएका थिए, जुन 6 दशक यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। जेएनजी आन्दोलनका क्रममा भएको विध्वंससँग सम्बन्धित विभिन्न कसूरमा मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुदन गुरूङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको 2 महिनाको अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाइने संयोजक रेग्मीले बीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशीला कार्की नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा फौजदारी अनुसन्धान वा अभियोजन नगरिने उल्लेख भए पनि ध्वंसात्मक गतिविधिसँग जोड़िएका मुद्दा फिर्ताको विषय पेचिलो रहँदै आएको छ। जेएनजी अभियानकर्मीहरूले मुद्दा फिर्ताका लागि दवाब दिँदै आए पनि कानूनी जटिलताका कारण सरकारले निर्णय लिन सकेको छैन। मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे अध्ययन गर्न सरकारले गठन गरेको समितिका संयोजक रेग्मीका अनुसार 33 जिल्लाका विभिन्न अदालतमा आपराधिक उपद्रव सहितका कसूरमा 445 मुद्दा दायर छन् जसमा 1887 जना प्रतिवादी छन्। दुई महिना लगाएर तयार पारिएको प्रतिवेदन बारे उनले बीबीसीसँग भने,
1: त्यहाँ विभिन्न परिस्थितिका छन् होइन, अब जस्तो व्यक्तिका घरहरू क्षति भएका, हानि भएका, उनीहरूको जाहेरी परेका कुराहरू पनि छन्। अब केही सरकारी उसका छन्, केही व्यापारिक प्रतिष्ठानहरूका छन्, अब त्यो मध्ये केही केही खानखाना दिएको भएकाहरू पनि छन्, कोही क्षति नै उल्लेख नभएका जाहेरी दिएर मुद्दा आएका पनि छन् होइन। यो सबैको पहिला हामीले क्याटेगोराइज गरेर त्यो मध्ये यो सम्म होला भन्ने हिसाबमा जहाँ हामी पुग्यौँ, सबै प्रतिवादीहरूको बयान सयान पनि हामीले हेरेका छौँ, प्रहरीमा भएको बयान कोही अदालतमा छ भने त्यो पनि हेरियो, अरू प्रमाणहरू पनि अलिअलि के पेश छ त्यो पनि उपलब्ध भएसम्म हामीले हेरेका छौँ होइन। त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही रिपोर्ट चाहिँ बुझाउने हो भोलि।
0: तपाईँहरूले केही त्यस्ता त्यहाँ चाहिँ नियतवश संलग्न नभएकाहरूलाई फिर्ता लिन सकिन्छ त भन्नुभएको छ नि त,
1: त्यहीको हकमा जान्छ त्यो।
0: कतिपय जेएनजी नेताहरूले मुद्दा फिर्ताको विषयमा सरकार उदासीन देखिएको आरोप लगाउने गरेका छन्। यद्यपि आपराधिक नियत भएका र नभएकाहरूबीच वर्गीकरण गरिनुपर्नेमा भने उनीहरू पनि सहमत छन्। जेएनजी अभियान कर्मी सरिष्मा थापाले भनिन्,
4: सुनियोजित रूपमा, संगठित रूपमा र आपराधिक मनाशैली आपराधिक गिरोहद्वारा नै गराइएको छ भने मात्रै कारवाही होस् भन्ने चाहिँ हाम्रो सम्झौताले नै मागेको कुरा हो। त्यो बाहेक अरू आवाजमा, राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग सरकारसँग चित्त नबुझाइ भएर आउनु भएको व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरण नगराओस्।
0: कानूनी मामिलाका कतिपय जानकारहरूले मुद्दा फिर्तालाई अपवादका रूपमा मात्र लिनुपर्ने बताउँदै आएका छन्। अध्ययन समितिका रेग्मी पनि समितिले प्रतिवेदन बुझाएपछि समेत मुद्दा फिर्ताको प्रक्रिया सहज नहुने बताउँछन्।
1: हामीले पठाइसकेपछि क्याबिनेटले निर्णय गर्छ, त्यसपछि सरकारी वकिल महानय देवताको राय हुन्छ, त्यो लिइसकेर फिर्ता लिने ठिक छ सबै कुराले भने अदालतमा जान्छ। जुन अदालतमा मुद्दा दायर भएको थियो त्यो अदालतमा गएर यो मुद्दा फिर्ता पाऊ भन्न निवेदन सहित गएपछि त्यहाँ पनि सुनवाई भएर कोर्टले ओके भन्न फिर्ता दियो भने फिर्ता हुने हो। कोर्टले होइन यो मुद्दा त फिर्ता हुँदैन, यो त हाम्रै कानुनी प्रक्रियाबाट जानुपर्छ भन्ने हो भने हामीले सिफारिस गरेको भरमा मात्रै कोर्ट मान्छ भन्ने पनि छैन।
0: जेएनजी आन्दोलनसँग सम्बन्धित करिब 50 मुद्दामा भने अदालतले फैसला गरिसकेको बताइएको छ। अब अर्को विषय, परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी त्रिशुली बाढ़ीबाट सिर्जित चुनौतीबीच संयुक्त राष्ट्रसंघको 81 महासभा नेपालको हित र प्राथमिकता प्रवर्धन गर्ने दृष्टिले फलदायी भएको बताएका छन्। आज स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भएका भेटवार्तालाई नेपालको जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा सदुपयोग गरेको बताए। प्रधानमन्त्री वालेन शाह महासभालाई सम्बोधन गरी स्वदेश फर्किएपछि उनी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सक्रिय भएका थिए। ती भेटवार्ताहरूबारे मन्त्री खनालले भने,
2: बाढी पछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने, समग्रता पनि नेपालले जलवायु संकटले निम्त्याइरहेको जुन प्रकोपमा हामी परेका छौँ त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको थिएँ।
0: नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू थप असुरक्षित बन्दै गएकाले आफूहरूले जलवायु संकटको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए। उनका अनुसार भेटवार्तामा तात्कालिक राहत तथा विपद व्यवस्थापनसँगै जलवायु संकटको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका उपायमा समेत विशेष जोड़ दिइएको छ।
2: भोलिसम्म पर्न सक्ने प्रभावलाई हेरेर क्लाइमेट फाइनेन्ससँग सम्बन्धित बलिया संयन्त्रहरू बन्न पर्यो र हरेकचोटि प्रकोप भएपछि मात्रै हामी विश्व समुदायसँग कतिपय अवस्थामा पुनर्निर्माणको लागि खालि लोन मात्रै लिनुपर्ने जुन बाध्यता छ त्यो अन्त्य होस् र लस एन्ड ड्यामेज फण्ड जस्ता संयन्त्रहरू छन् ती चाहिँ बलिया बनुन्, नियमित रूपमा ग्रान्ट बेस्ड फाइनेन्सियल मेकानिजम्सहरू चाहिँ हुनु पर्यो। हामी जस्तै अरू मुलुकहरू पनि छन्, साना मुलुकहरू, भल्नरेबल मुलुकहरूले पनि त्यो मेकानिजमबाट स्रोत पाउनुपर्छ भन्ने हाम्रो अहिलेको दावा हो।
0: प्रेस ब्रिफिङका क्रममा उनलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि सोधिएको थियो। त्यसबारे मन्त्री खनालले भने,
2: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन, हामी पनि अपेक्षा गर्दैछौ परिणाममुखी भ्रमण होस् भन्ने चाहना दुवै पक्षको छ।
0: सरकार गठन भए लगत्तै प्रधानमन्त्री शाहलाई भारतबाट भ्रमणको निम्तो पठाइएका विवरणहरू आएका थिए। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। केही दिनदेखि हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल अकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। भोटेकोशी त्रिशुली बाढ़ीपछि होल्डिङ सेन्टरमा बसिरहेका कतिपय दीर्घ रोगीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको बताइएको छ। त्यहाँ स्वास्थ्य कर्मीहरू उपलब्ध भए पनि क्यान्सर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढ़ी प्रभावित भएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: विदुर नगरपालिका वडा नम्बर 1 त्रिशुलीका अमृतमान श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नु पर्नेमा बाढ़ीको कारण समयमा अस्पताल पुग्न सकेन। झोलिलो खानेकुरा मात्र निल्न सक्ने उनलाई होल्डिङ सेन्टरको बसाई निकै कष्टकर भएको बताए।
6: 7 हप्ता थेरापी सेकाइ गर्यो, 7 हप्ता किमो थियो, यता आयो टाइम टाइममा जानु पर्ने, बाढी आफै टाइममा जानु पाएन, 20-25 दिन ढिला भयो। त्यो कारणले गर्दाखेरि अहिले पनि थुक निल्न अलिक गाह्रो छ, पानी निल्न अलिक पोल्छ, घाँटी चाहिँ मिक्सचर गरेर जाउनु भयो, टाइम टाइममा चेक गर्न जानुपर्छ।
5: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढीले घरसँगै स्वास्थ्य परीक्षणको रिपोर्ट र औषधिहरू बगायो। उनी भन्छन्,
7: किमो चढाउनु पर्ने, अब आउँदा जाँदा पनि अब खर्चै हुन्छ, मलाई पो त्यहाँ फ्रीमा पाउँछ खानलाई, बिरामी कुरालाई खर्चै चाहिएको खुवाउनलाई, त्यही भएर नै समस्या छ, बुढा पनि बिरामी म पनि बिरामी।
5: होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खातीले बताए।
8: 3 औषधि खान्छु, त्यो मध्ये प्रेसर भयो, थाइरोइड भयो, कोलेस्ट्रोल, औषधि सबै भइहाल्यो नि, त्यही निकाल्नै पाएन नि, कागज पत्र यताउति, त्यो दिन खाने औषधि थिएन, मैले मेडिकलबाटै लिएँ, शिविर काममा चाहिँ औषधि ल्याएको छु, त्यही शिविरबाट लिएर आउँदा खाएँ।
5: धनजनको क्षतिले दीर्घ रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्। एकातिर बाढीले घर खोस्यो, अर्कोतिर रोगसँग लडिरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभिव तर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। विमान अपहरणमा परेको चेतावनी जारी हुने गरी दुईजना पाइलट बीच झगडा भएपछि इजरायलतर्फ गइरहेको एउटा विमान सुरक्षित रूपमा साउदी अरेबियामा अवतरण भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: इजरायली संचार माध्यमहरूले पोस्ट गरेका भिडियोमा दुईजना घाइते पुरूषहरू भुइँमा लडिरहेको र उनीहरूको वरपर रगत लतपतिएको देखिन्छ। उक्त फ्लाई दुबईको विमानमा सवार प्रत्यक्षदर्शीहरूबाट थप विवरण आइरहँदा यो घटना अभूतपूर्व र डरलाग्दो कथा जस्तो बन्दै गएको छ। विमानले अपहरणमा परेको संकेत पठाएको थियो, तर अहिले हेर्दा त्यो अपहरणको प्रयास यात्रुबाट नभई पाइलट मध्ये एकजनाबाट भएको हुन सक्ने जस्तो देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो विमानका एक पाइलटले अर्को पाइलटमाथि धारिलो हतियार प्रहार गरेको र विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। धारिलो हतियार प्रहार गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। यात्रुहरूले विमान केही मिनटभित्रै कसरी 17,000 फिट तल खस्यो भन्ने वर्णन गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले अब पाइलटले योजनाबद्ध रूपमा विमान दुर्घटना गराउन चाहे या नचाहेको र उनले राजनैतिक उद्देश्यबाट प्रेरित भएर उक्त कदम चालेको हो कि होइन भनेर निर्क्यौल गर्ने प्रयास गर्नेछन्। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, फ्लाई दुबईको उडानमा भएको यो घटना इजरायलमा अति कड़ा प्रतिस्पर्धा हुने ठानिएको चुनावभन्दा केही साता अघि भएको छ। तथ्य जे होस्, चुनावी अभियानमा सबै पक्षले यसको प्रयोग गर्ने उनको ठम्याइ छ। त्यसको संकेत अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामर बेन गिरले दिइसकेका छन्, जसले उक्त घटनालाई आतंकवादी कदम भन्दै आफ्ना सबै शत्रु पराजित नभएसम्म इजरायलले लड़िरहनुपर्ने बताए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरयाब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
9: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
11: टाइम चेक
12: यति बेला रातिको 9 बजेको छ
13: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
14: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: नमस्कार, राति 9 बजेको अनुभव हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineanapurna.com हाम्रो पात्रको एप र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सत्य र निष्ठाको पक्षमा रहेको कांग्रेस नेता डाक्टर महतको बनाई आत्मसहितको कांग्रेस आफूहरूको पक्षमा रहेको दावी। गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा बाढ़ी पहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण। जनजीवन सामान्य बनाउन आवश्यक कार्य तत्काल अघि बढ़ाउने विषयमा छलफल। फर्जी मत खसालेको र गैर प्रतिनिधिले मत हालेको भन्दै कास्की 2 कांग्रेसमा छानबिनको माग। गैर प्रतिनिधिहरूले समेत मतदान गरेको आरोप। प्रतिनिधि सभाको शून्य समयमा सांसदद्वारा जलवायु न्यायदेखि बजार नियमनसम्मको माग। वर्षाले क्षति भएका सड़क मरमत गरी नियमित आवत जावतको व्यवस्था गर्न जोड़। आन्तरिक मतभेद बिर्सिएर एकताको साथ अघि बढ़न ओलीको निर्देशन। पार्टीभित्र एकअर्काको सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्नेमा जोड़। पोखरामा 3 दिने दशैं फेस्ट 2083 आयोजना हुने। संगीत नृत्य कला तथा संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गरिने। अफगानिस्तानमा विस्फोट 3 बालबालिकाको मृत्यु। उड्दै गरेको फ्लाइ दुबईको विमानभित्र 2 पाइलट बीच कुटाकुट। र गण्डकीको लगातार दोस्रो जित। भूटान 64 रनले पराजित। पोखरा नेशनल जुनियर ओपन टेनिस सम्पन्न। आर्यस सुरेन्द्र करण र निम्ति च्याम्पियन। नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता डाक्टर प्रकाश शरण महतले पार्टीको 15 महाधिवेशन असोज 15 गतेदेखि वड़ा अधिवेशनबाट शुरू हुने बताउनु भएको छ। बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महतले मक्सिर 21, 22 र 23 गते महाधिवेशन सम्पन्न गर्ने गरी आफूहरू अघि बढ़ेको जानकारी दिनुभयो। उहाँले आफूहरू सत्य र निष्ठाको पक्षमा रहेको दावी गर्दै कसले के भन्यो र को कहाँ गयो भन्ने विषय महत्वपूर्ण नभएको बताउनुभयो। 14 महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिले नै आधिकारिक रूपमा 15 महाधिवेशन सम्पन्न गर्ने भएकोले आफूहरू निर्धारित प्रक्रिया अनुसार अघि बढ़ेको उहाँको भनाइ थियो। निर्वाचन अघि भएको विशेष महाधिवेशन तथा संस्थापन पक्षले अहिले गरिरहेको अधिवेशन विधि र प्रक्रिया विपरीत भएको आरोप पनि महतले लगाउनुभयो। कांग्रेसमा 2 अधिवेशन हुने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको भन्दै उहाँले आफूहरूले यस्तो अवस्था नचाहेको बताउनुभयो। उहाँले देशलाई कमजोर बनाउने गरी कांग्रेसभित्र अप्राकृतिक घटना घटाइएको दावी गर्नुभयो। नयाँ नेतृत्वमा नआएसम्म आम निर्वाचनमा परिणाम आउन नसक्ने भन्ने गलत भाष्य सिर्जना गरिएको भए पनि त्यसको पुष्टि हुन नसकेको उहाँको भनाइ थियो। पार्टीभित्र एकता कायम गरेर अगाडि बढ़ने आफूहरूले पहल गरे पनि त्यसले सार्थकता नपाएको र सम्बन्धित विषय अहिले पनि अदालतमा विचाराधीन रहेको महतले बताउनु भएको छ। आफूहरूले गर्न लागेको महाधिवेशन सत्यको लड़ाई भएको उहाँले बताउनुभयो। विचारविहीन अवस्थामा प्रतीकको मात्रै अर्थ नहुने दावी गर्दै महतले गगन थापाको नेतृत्वमा रहेको कांग्रेस आत्मविहीन कांग्रेस भएको आरोप लगाउनुभयो। चुनाव चिन्ह र झण्डाले मात्रै पार्टी नचल्ने भन्दै उहाँले विचार र आत्मसहितको कांग्रेस आफूहरूको पक्षमा रहेको दावी गर्नुभयो। कांग्रेस कास्कीका जिल्ला संयोजक ऋषि काफ्रेले असोज 16 गतेदेखि कास्कीका 72 वटामा अधिवेशन शुरू हुने जानकारी दिनुभयो। केन्द्रले तय गरेको तालिका अनुसार नै अधिवेशनको सबै प्रक्रिया अघि बढ़ाइने उहाँले बताउनुभयो। कार्यक्रममा कांग्रेसको संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ताको उपस्थिति थियो। महतको उपस्थितिमा बुधबार पोखरामा महाधिवेशन तयारी भेला समेत आयोजना गरिएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर 2 निर्वाचनमा फर्जी मत खसालेको, निर्वाचन अधिकृतको हस्ताक्षर नभएको 32 मतपत्र प्रयोग भएको र पोखरामा नै नरहेको प्रतिनिधिले समेत मत हालेको भन्दै यथार्थ छानबिन गर्न माग गरिएको छ। नेताहरू देवकृष्ण पराजुली, दिपेन्द्र मर्सानी र अर्जुन पोखरेलले असोज 14 गते निर्वाचन अधिकृतलाई संयुक्त निवेदन दिँदै निष्पक्ष छानबिन गरेर मात्र मतगणना तथा परिणाम घोषणा गर्न अनुरोध गर्नुभएको छ। असोज 12 र 13 गते भएको निर्वाचनमा व्यापक अनियमितता भएको भन्दै उनीहरूले निर्वाचन अधिकृतको ध्यान आकर्षण गराएका हुन्। निवेदनमा फर्जी मत खसालेको, 32 मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नरहेको र पोखरामा अनुपस्थित रहेका अर्थात गैर प्रतिनिधिले समेत मतदान गरेको गम्भीर आरोप लगाइएको छ। उनीहरूले यो विषयको यथार्थ छानबिन गरी मतगणना र परिणाम घोषणा त्यसपछि मात्र गर्न माग गरेका छन्। यसअगाडि अर्का उम्मेद्वार सुभाष सिग्देले पनि निर्वाचन अधिकृतको हस्ताक्षर नभएका 32 भन्दा बढ़ी मतपत्रलाई मान्यता दिने केन्द्रीय प्रवक्ता देवराज चालिसेको निर्णयप्रति असहमति जनाउँदै निर्वाचन नै रद्द गरी पुनमतदान गराउन माग गरिसकेका छन्। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत पोखरामा सम्पन्न कास्की क्षेत्र नम्बर 2 निर्वाचनको अन्तिम परिणाम अनुसार क्षेत्रीय सभापति पदमा 149 मत ल्याएर नवीन बराल निर्वाचित हुनुभएको छ। उहाँको प्रतिस्पर्धी सुभाष सिग्देलले 142 मत, देवराज आचार्यले 131 मत र देवकृष्ण पराजुलीले 94 मत प्राप्त गर्नुभएको थियो। कुल 554 जना प्रतिनिधि रहेको यो क्षेत्रीय निर्वाचनमा 540 मत खसेको थियो। यस्तै प्रदेशसभा क्षेत्रतर्फ कास्की 2 कको सभापतिमा भोजराज आचार्य 132 मत ल्याएर विजय हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी अर्जुन पोखरेलले 123 मत ल्याउनुभयो। यो क्षेत्रमा कुल 256 मत खसेको थियो। यस्तै कास्की 2 खको सभापति पदमा अमृत शर्मा तिमल सेना 148 मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी दिपेन्द्र मर्सानीले 100 मत र सुवर्ण केसीले 33 मत प्राप्त गर्नुभएको थियो। यो क्षेत्रमा 284 मत खसेको थियो। यता नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर 2 महाधिवेशन प्रतिनिधि चयनका लागि भइरहेको मतगणनाका क्रममा संचारकर्मीको मोबाइल फोन खोसिएको र खिचिएको फोटो तथा भिडियो मेटाइएको भन्दै लेखनाथ पत्रकार मञ्चले आपत्ति जनाएको छ। पोखरा स्थित पोखराउद्योग वाणिज्य संकलमा भइरहेको मतगणनाका क्रममा समाचार संकलनका लागि पुगेका लेखनाथ पत्रकार मञ्चका सदस्य तथा संचारकर्मी सञ्जय आचार्यले आफ्नो मोबाइल फोनबाट फोटो तथा भिडियो खिचिरहेको अवस्थामा मोबाइल खोसिएको र त्यसमा रहेका फोटो तथा भिडियो समेत डिलिट गरिएको जानकारी गराएका छन्। समाचार संकलनका क्रममा संचारकर्मीले खिचेको सामग्री मेटिनुको साथै मोबाइल फोन नै खोसिएको घटनाप्रति मञ्चको गम्भीर ध्यानकर्षण भएको अध्यक्ष विष्णु हरि पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। मञ्चले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कार्यवाही गर्न सम्बन्धित पक्षसँग जोड़दार माग गरेको छ। त्यसै गरी आगामी दिनमा समाचार संकलन तथा प्रसारणका क्रममा पत्रकार तथा संचारकर्मीलाई निर्वाध रूपमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्ने वातावरण सुनिश्चित गर्न पनि मञ्चले आग्रह गरेको छ। लेखनाथ पत्रकार मञ्चले पत्रकारको पेशागत स्वतन्त्रता तथा समाचार संकलनका क्रममा प्रयोग हुने सामग्रीको सुरक्षालाई गम्भीर विषयको रूपमा लिएको जनाएको छ। प्रतिनिधि सभामा सांसदहरूले जलवायु न्यायदेखि चाडपर्वको मुखमा खाद्य वस्तुको सहज आपूर्तिको लागि बजार नियमनसम्मका माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकको सुन्ने समयमा उहाँहरूले किसान र मजदूरका समस्या समाधानदेखि वर्षाले क्षति भएको सड़क मरमत गरी नियमित आवत जावतको व्यवस्था गर्न समेत माग गर्नुभएको छ। बैठकमा सांसद बलावती शर्माले बागलुङमा बाढ़ीबाट भएको जनधनको क्षति र आवत जावतमा भएको अवरोध बारेमा जानकारी गराउँदै संकटग्रस्त जिल्ला घोषणा गरेर आवश्यक राहतको काम गर्न आग्रह गर्नुभयो। सांसद वसुमाया तामाङले भोटेकुसी बाढ़ीबाट प्रभावित पर्यटन मजदूरका समस्या समाधानको लागि तत्काल पर्यटन कोषको रकम राहतमा खर्चका लागि सरकारको ध्यानकर्षण गराउनुभयो। सांसद बिना गुरूङले संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले राख्नुभएको विषय प्रशंसनीय भएको उल्लेख गर्नुभयो। सांसद बुद्धि प्रसाद पन्तले हिमाल आयरन स्टील उद्योगका मजदूरले 9 महिनादेखि पारिश्रमिक नपाएको बताउनुभयो। सांसद भरत गिरीले यात्राका क्रममा प्रमुख राजमार्गमा सवारी चालकले मनपरी होटलमा रोक्ने गरेको उल्लेख गर्नुभयो। सांसद भरत प्रसाद पराजुलीले मेलम्ची विपदका विस्थापितको लागि घोषणा गरिएको राहत र क्षतिपूर्ति हालसम्म पूर्ण रूपमा कार्यान्वयन नभएको बताउनुभयो। सांसद भीमकुमारी बुढामगरले दाङको देउखुरीमा स्वर्गद्वारी गुठीको जग्गाको मोहीका समस्याका बारेमा अवगत गराउनुभयो। सांसद भूमिका श्रेष्ठले महिला मन्त्रालयको नाम परिवर्तन भए पनि अल्पसंख्यक लैंगिक समुदायको थप अधिकारको लागि विनियोजित बजेट कम भएको उल्लेख गर्नुभयो। सांसद मन्जु भुसालले 35 अर्बमा बनेको गौतम बुद्ध विमानस्थलमा गत चैतदेखि हालसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान नभएको उल्लेख गर्नुभयो। सांसद मदन कृष्ण श्रेष्ठले भोटेकोशी बाढ़ीबाट पाठ सिक्नुपर्ने बताउनुभयो। सांसद मधुकुमार चौलागाईले भोटेकोशी बाढ़ीबाट काभ्रेका धेरै युवालाई बेपत्ता बनाएको उल्लेख गर्नुभयो। सांसद मनिष खनालले नवलपुर अन्तर्गत पर्ने हुलाकी सड़कको निर्माण कार्यमा भइरहेको ढिलाइबारे जानकारी गराउनुभयो भने सांसद मनिष झाले धेरै नदी क्षेत्रमा बालुवा र काठको व्यवस्थापन हुन नसक्दा तल्लो तटीय क्षेत्रमा बगेर जाने बालुवा र काठका कारण खेत तथा बस्ती जोखिममा परेको बताउनुभयो। सांसद महेन्द्रबहादुर साईले कर्णालीका नागरिक सड़क अवरोधको पीड़ामा रहेको जानकारी गराउनु भएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाले सामाजिक सञ्जालबाट हुने ठगी चरित्र हत्या मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानूनी सुधारको तयारीमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा सांसदहरूले विभिन्न समयमा उठाएका प्रश्नको जवाब दिँदै सामाजिक सञ्जालबाट हुने ठगी तथा उत्पीडनको घटना बढ़दै गएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा गलत तथा भ्रामक सूचना प्रसारण हुने प्रवृत्तिलाई सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक, प्रेस काउन्सिल लगायतका विधेयक तर्जुमाको तयारी भइरहेको बताउनुभयो। ती विधेयक छिट्टै सदनमा प्रस्तुत गरिने उहाँले जानकारी दिनुभएको छ। अनलाइन तथा सामाजिक सञ्जालमा फैलिने भ्रामक र असत्य सूचनालाई व्यवस्थित तथा नियमन गर्न कानूनी एवं नीतिगत सुधारको लागि मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ छ। उहाँले प्रेस काउन्सिल नेपाललाई थप अधिकार र जिम्मेवारीसहित बलियो बनाउने उद्देश्यले प्रेस काउन्सिल विधेयक तयार पारिएको र विधेयकले कानूनी स्वरूप पाएपछि आचार संहिता कार्यान्वयन तथा पत्रकारितालाई मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउन काउन्सिलले थप प्रभावकारी भूमिका निर्वाह गर्ने सरकारको अपेक्षा रहेको बताउनुभयो। साइबर ठगी नियन्त्रणको लागि संचार मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्यूरो, नेपाल दूरसंचार प्राधिकरण लगायत सम्बन्धित निकायबीच समन्वय र सहकारी भइरहेको पनि सदनलाई जानकारी गराउनुभयो। अनलाइन भेटिङ साइट तथा एप नियन्त्रणको लागि नेपाल दूरसंचार प्राधिकरण मार्फत हालसम्म 3,05,000 भन्दा बढ़ी युनिक बेटिङ साइट तथा नयाँ बेटिङ एप पहिचान गरी बन्द गर्ने काम भएको संचार मन्त्री डाक्टर तिमल सेनाले बताउनु भएको छ। सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर चरित्र हत्या गर्ने, झुटा सूचना फैलाउने तथा भ्रम सिर्जना गर्ने गतिविधिलाई कानूनी दायरामा ल्याउने विषयमा पनि सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो। चरित्र हत्यासँग सम्बन्धित उजुरीमाथि नेपाल प्रहरीको साइबर ब्यूरो र साइबर सुरक्षा केन्द्र मार्फत आवश्यक कार्यवाही भइरहेको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सेनाले संविधानको धारा 28 सुनिश्चित गरेको नागरिकको गोपनीयताको हक संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो। कसैको व्यक्तिगत जीवनमा आघात पुग्ने गरी अनधिकृत रूपमा भिडियो वा तस्विर खिचेर सार्वजनिक गर्ने कार्य कानून विपरीत हुने उल्लेख गर्दै यस्ता घटनामा गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी दोषीलाई कानूनी दायरामा ल्याइने स्पष्ट पार्नुभएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आज बाढ़ी पहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिनुभएको छ। निरीक्षणका क्रममा चामी पुग्नुभएका मुख्यमन्त्री पाण्डेले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालयका प्रमुखहरूसँग छलफल गर्दै बाढ़ी पहिरोको कारण अवरूद्ध सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन आवश्यक कार्य तत्काल अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको हो। केही दिन अघि ठाडो खोलामा आएको पहिरोले मर्स्याङ्गी नदी थुनिएपछि स्थानीय त्रसित थिए। उक्त ठाउँको पनि मुख्यमन्त्री पाण्डेले स्थलगत अवलोकन गर्नुभएको छ। अहिले पानी बगिरहेकाले जोखिम कम देखिएको भए पनि खोलाघरमा थुप्रिएको ग्राभेल र ठूला ढुङ्गाको कारण घरहरू जोखिममा परेको छ भने पक्की पुल पुगिएको छ। खोलाघर खोल्ने प्रयास भइरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ। स्थानीयसँग प्रत्यक्ष भेट गरी उनीहरूका समस्या आवश्यकता सुनेपछि मुख्यमन्त्री पाण्डेले स्थानीयले सड़क तथा यातायात सञ्चालन, खानेपानी, खाद्यान्न, आवास तथा क्षतिग्रस्त पूर्वाधार निर्माण लगायतका विषयमा समस्या र माग राखेको बताउनुभएको छ। स्थानीय तह र प्रदेश सरकारको स्रोत तथा क्षमताले गर्न सकिने अत्यावश्यक कामलाई प्राथमिकताका साथ अगाडि बढ़ाउने र प्रदेशको स्रोतबाट सम्भव नहुने ठूला तथा दीर्घकालीन कामको लागि संघीय सरकारसँग समन्वय गरिने मुख्यमन्त्री पाण्डेले बताउनु भएको छ। बाढ़ी पहिरोबाट भएको क्षतिको स्थलगत अवस्थाबारे जानकारी लिँदै मुख्यमन्त्री पाण्डेले विपदको समयमा उद्धार, राहत, उपचार तथा पुनर्स्थापनासँगै क्षतिग्रस्त संरचनाको पुननिर्माणलाई समेत प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढ़िरहेको बताउनुभयो। यसअगाडि मंगलबार मुख्यमन्त्री पाण्डे बागलुङ, म्याग्दी, पर्वत जिल्लाको बाढ़ी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पुग्नु भएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ़ बनाउन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटिका सचिवालय सदस्यहरूसँग भर्चुअल सम्बोधनमा अध्यक्ष ओलीले संगठनलाई थप सक्रिय बनाउँदै आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो। पार्टीभित्र एक अर्काको सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने उहाँको भनाइ छ। उहाँले एमालेभित्र कुनै समस्या नरहेको दावी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एक ढिक्का रहेको उहाँको भनाइ थियो। वर्तमान राजनीतिक परिस्थितिमा एमाले लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनु भएको छ। आगामी निर्वाचनमा केन्द्रित भएर संगठन परिचालन गर्न उहाँले आग्रह गर्नुभयो। एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै उहाँले एमाले विरूद्ध भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो। सूचना प्रविधिको माध्यमबाट उनी राजनैतिक प्रचारमा प्रभावकारी उपस्थिति देखाउन पनि उहाँले आग्रह गर्नुभएको छ। पार्टीले गरेका काम र उपलब्धिलाई जनतासम्म सही ढंगले पुर्याउन नेता कार्यकर्ताले भूमिका खेल्नुपर्ने उहाँको भनाई छ। उहाँले कार्यकर्तालाई आफ्नो कार्यक्षेत्रमा सक्रिय भएर संगठन निर्माण, जनसम्बन्ध विस्तार र अनुशासनमा ध्यान दिन निर्देशन दिनुभएको छ। भर्चुअल बैठकमा महासचिव शंकर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू पार्टी निर्देशिका मार्फत छिट्टै तल्लो तहसम्म पठाइने जानकारी दिनुभयो। उहाँले पार्टी सदस्यता नवीकरणको काम हाललाई रोकिएको र प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गर्नुपर्ने बताउनु भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल
0: भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा

0: खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856026579, 9856026579।
3: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061587266 र 553834।
0: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061450424, 9804846625।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061527426537526।
7: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, नेपाली मौलिक कला संगीत नृत्य तथा संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले पोखरामा 3 दिने दशैं फेस्ट 2083 आयोजना हुने भएको छ। मिरर इन्टरटेनमेन्ट प्राली र बीटूडी डान्स स्कूलको संयुक्त आयोजनामा असोज 24-26 गतेसम्म पोखराको अमरसिंह चौरमा फेस्ट आयोजना गर्न लागि हो। बीटूडी डान्स स्कूलका संस्थापक अमन तामाङले बुधबार पोखरामा पत्रकार सम्मेलन मार्फत फेस्टबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार दशैंको अवसरलाई लक्षित गर्दै आयोजना हुने फेस्टमा संगीत नृत्य कला तथा संस्कृतिलाई एउटै मंचमा प्रस्तुत गरिनेछ। नेपाली मौलिक संस्कृति तथा सांगीतिक विविधताको संरक्षणसँगै नयाँ पुस्ताका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागि तामाङले बताउनुभएको छ।

फेस्टको पहिलो दिन असो 24 गते डान्सिङ सुपरस्टार कार्यक्रम सहित चर्चित सांगीतिक समूह तथा कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएका छन्। दोस्रो दिन असोज 25 गते विद्यालय स्तरीय राष्ट्रिय लोक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा पोखराका विभिन्न विद्यालयबाट विद्यार्थीको सहभागिता रहनेछ भने विद्यार्थीहरूले नेपाली मौलिक लोक संस्कृति र नृत्य प्रस्तुत गर्नेछन्। सोही दिन चर्चित गायक प्रकाश दूतराज तथा लाइभ ब्याण्ड लोक ब्याण्डको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएका छन्। असोज 26 गते विभिन्न स्थानीय ब्याण्ड तथा कलाकारको सांगीतिक प्रस्तुतिसहित फेस्टको समापन गरिनेछ। फेस्टमा कल्चरल प्रस्तुतिलाई प्राथमिकता दिइने तामाङले जनाउनु भएको छ। आयोजकका अनुसार मिरर इन्टरटेनमेन्ट प्रणाली र बीटूडी डान्स स्कूलले विगत लामो समयदेखि पक्राउको कला संगीत तथा नृत्य क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत योगदान दिँदै आएका छन्। निरन्तर कार्यक्रम आयोजना मार्फत नेपाली मौलिक कला तथा संस्कृतिको संरक्षण पुस्तान्तरण र प्रवर्धनमा योगदान पुर्याउने उद्देश्य रहेको तामाङले बताउनु भएको छ। संगीत संस्कृति र नृत्यलाई एउटै मञ्चमा भन्ने भावनासहित आयोजना गर्न लागि फेस्टमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको सहभागिताले पोखराको सांगीतिक तथा सांस्कृतिक वातावरणलाई थप उत्सवमय बनाउने आयोजकको विश्वास छ। यसले पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सुरक्षा, कार्यक्रम स्थल व्यवस्थापन, प्राविधिक तयारी लगायतका आवश्यक व्यवस्थापनका काम तीव्र रूपमा अघि बढ़ाइएको आयोजकले जनाएका छन्। कन्या क्याम्पस पोखरामा मानविकी संघायको आयोजनामा छन्द विमर्श कार्यक्रम सम्पन्न भएको छ। स्रष्टासँग विद्यार्थी शिक्षकको कार्यक्रमको दोस्रो श्रृंखलाका रूपमा आयोजित उक्त कार्यक्रमका प्रमुख वक्ता कवि शिव त्रिपाठीले छन्दको व्यापकताको बारेमा चर्चा गर्दै नेपाली कवितामा यसको प्रयोगका रूप र प्रभावबारे आफ्नो धारणा राख्नुभएको थियो। नेपाली कवितामा शास्त्रीय, वर्णिक, मात्रिक, लोकछन्द तथा मुक्त लयको प्रयोग भएको सन्दर्भ जोड्दै छन्दका दृष्टिले मूलत वर्णिक र लोकछन्दको लोकप्रियता बढ़ी भएको उहाँले बताउनु भएको थियो। कालिका बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित सवारी सम्बन्धी एकदिने अभिमुखीकरण दिइएको छ। विद्यार्थी सवारी दुर्घटनाको उच्च जोखिममा रहने भएकोले सुरक्षित सवारी, ट्राफिक नियम र सड़क सुरक्षाबारे सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको हो। कालिका बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिले जिल्ला ट्राफिक प्राधिकरणले कास्की र भीएडब्ल्यू इन्टरप्राइजेस प्रालीको सहयोगमा कार्यक्रम आयोजना गरेको हो। पूर्वी अफगानिस्तानको नंग्रहार प्रान्तको बाला खोग्यानी जिल्लामा विगतका युद्धहरूबाट बाँकी रहेको विस्फोटक उपकरणमा मंगलबार विस्फोट हुँदा तीनजना बाल बालिकाको ज्यान जानुको साथै एकजना घाइते भएको प्रान्तीय सरकारी कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ। बाल बालिकाहरूले खेल्ने क्रममा खेलौना जस्तो वस्तु फेला पारेर त्यससँग खेल्न थालेको तर उक्त उपकरण विस्फोट हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको तथा एकजना बालक घाइते भएको विज्ञप्तिमा उल्लेख छ। युद्धग्रस्त अफगानिस्तान कथित रूपमा विश्वको सबैभन्दा बढ़ी दूषित र विस्फोटक खानीहरू भएको देशहरूमध्ये एक हो, जहाँ चार दशक भन्दा बढ़ीको युद्ध र नागरिक द्वन्द्वको समयमा जमीन मुनि विस्फोटक उपकरणहरू तथा खानीहरू बाँकी रहेको जनाइएको छ। संयुक्त अरब इमिरेट्स यूएईको दुबईबाट झण्डै 180 जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उड़िरहेको फ्लाई दुबईको जहाजमा दुई पायलट बीच कुटाकुट भएको छ। 34,000 फीटको उचाइमा पाइलटहरूबीच हिंसात्मक झडप भएपछि विमान दुई मिनटमै तीव्र गतिमा खसेर 16,600 फीटमा आइपुगेको बीबीसी हिन्दीले जनाएको छ। विमानबाट पहिले सामान्य आपतकालीन संकेत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप वा हाइज्याकिङ जनाउने कोड पाइएपछि मध्यपूर्वभर सुरक्षा निकायहरू सतर्क बनेका थिए। घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हगविकले ककपिटभित्रै पाइलटहरू झडप गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकोमा राहत व्यक्त गर्नुभएको छ। एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलटहरूलाई निलम्बन गरी थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ। नेपाल भ्रमणमा रहेको भूटान राष्ट्रिय क्रिकेट टोली विरूद्धको अभ्यास खेलमा घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। बुधबार पोखरामा भएको खेलमा गण्डकीले भूटानलाई 64 रनले पराजित गरेको हो। टस जितेर भूटानले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको गण्डकीले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 196 रनको विशाल एक फर तयार गरेको थियो। जवाफमा भूटानको टोली 17.4 ओभरमा 132 रनमै अल आउट भएको थियो। गण्डकीको जितमा करण पंगेनी र शिवरिन श्रेष्ठले समान 45 रन बनाउनुभयो। करणले 27 बलमा एक चौका र 5 छक्का प्रहार गरे भने शिवरिनले 24 बलमा एक चौका र 5 छक्का प्रहार गर्नुभयो। सन्दीप खत्री छेत्रीले आक्रामक ब्याटिङ गर्दै 9 बलमा 30 रन बनाउनुभयो। उहाँले एक चौका र 4 छक्का प्रहार गर्नुभयो। त्यस्तै दीपक प्रसाद डुम्रेले 10 बलमा 19 रन बनाउनुभयो भने रोहित चन्दले 16 बलमा 20 रनको योगदान दिनुभयो। गण्डकीका लागि मुस्कान थापा मगरले 24 बलमा 21 रन बनाउनुभयो। भूटानका थिन्ले जाम्सोले गण्डकीको 4 विकेट लिनुभयो। नामगे थिन्ले 3 विकेट तथा सोनाम एसे र
गाकुल कुमार गलेले समान दुई दुई विकेट लिनुभयो। 197 रनको लक्ष्य पछ्याएको भूटानले शुरूआतदेखि नै नियमित अन्तरालमा विकेट गुमायो। गण्डकीका बलरहरूको प्रभावकारी प्रदर्शनका कारण भूटान 132 रनमा समेटियो। खेलमा विपिन खत्रीले 4, दीपक प्रसाद डुम्रेले 3 र शिवरेन श्रेष्ठले 2 विकेट लिए। खेलमा गण्डकीका शिवरेन श्रेष्ठ प्लेयर अफ द म्याच घोषित हुनुभयो। भूटानी टोली आगामी आईसीसी पुरूष टी20 विश्वकप एसिया सब रिजनल क्वालिफायर ए को तयारीको लागि नेपाल भ्रमणमा आएको हो। प्रतियोगितालाई लक्षित गर्दै भूटानले नेपालमा विभिन्न अभ्यास खेल खेलिरहेको छ। भूटानले भोलिदेखि क्यान 11सँग 2 खेल खेल्ने यसअघि नै तय भएको छ। पोखरामा आयोजित पोखरा नेशनल जुनियर ओपन टेनिस प्रतियोगिता बुधबार सम्पन्न भएको छ। कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला स्थित टेनिस सेन्टरमा सम्पन्न प्रतियोगितामा विभिन्न उमेर समूह अन्तर्गत 18 वर्ष मुनिको बोइजमा करण बहादुर थापा, 16 वर्ष मुनिकोमा सुरेन्द्र विक, 14 वर्ष मुनिकोमा आयुष राज पौडेल, गर्ल्स 14 वर्ष मुनिकोमा निम्ति कुंवर तथा बोइज 12 वर्ष मुनिकोमा सबीप कोखरेल च्याम्पियन बन्नु भएको छ। राति 9 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। सत्य र निष्ठाको पक्षमा रहेको कांग्रेस नेता डाक्टर महतको भनाई, आत्मसहितको कांग्रेस आफूहरूको पक्षमा रहेको दावी। गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा बाढ़ी पहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण, जनजीवन सामान्य बनाउन आवश्यक कार्य तत्काल अघि बढ़ाउने विषयमा छलफल। फर्जी मत खसालेको र गैर प्रतिनिधिले मत हालेको भन्दै कास्की दुई कांग्रेसमा छानबिनको माग, गैर प्रतिनिधिहरूले समेत मतदान गरेको आरोप। प्रतिनिधि सभाको शून्य समयमा सांसदहरूद्वारा जलवायु न्यायदेखि बजार नियमनसम्मको माग, वर्षाले क्षति भएका सड़क बरमत गरी नियमित आवत जावतको व्यवस्था गर्न जोड़। आन्तरिक मतभेद बिर्सिएर एकताको साथ अघि बढ़न ओलीको निर्देशन, पार्टीभित्र एकअर्काको सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्नेमा जोड़। पोखरामा 3 दिने दशैं फेस्ट 2083 आयोजना हुने, संगीत नृत्य कला तथा संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गरिने। अफगानिस्तानमा विस्फोट, 3 बालबालिकाको मृत्यु, उड्दै गरेको फ्लाइ दुबईको विमानभित्र 2 पाइलट बीच कुटाकुट र गण्डकीको लगातार दोस्रो जित, भूटान 64 रनले पराजित। पोखरा नेशनल जुनियर ओपन टेनिस सम्पन्न, आर्यस सुरेन्द्र करण र निम्ति च्याम्पियन। अवश्य यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंस ले घर रंग लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज पेंस
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: Goyal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
9: नेपालीको गौरव
10: नेपालीको पहिचान
9: पालिखे ढाका टोपी
10: जसले शिरको शोभा बढाउँछ
9: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
11: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
9: पालिखे ढाका टोपी महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा फोन 526-483
10: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
9: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
12: ढाका दीपेनयन आँखा घर क्लिनिक प्राली।
13: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दीपेनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
12: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9623-36-816।
14: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
13: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-1598-2-51-98-190।
16: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
17: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
16: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
17: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
16: यी गरगहना बिक्री वा साठ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
17: फोन
16: 538-15-538-15,
17: मोबाइल नम्बर 9852-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
16: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
18: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
19: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
18: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
19: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
18: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
19: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
18: आत्मनिर्णयको अधिकार
20: अधिकारलाई मान्यता देऊ।
19: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
20: नेपाल आदिवासी जनजाति महासंघ।
21: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, पत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
22: हेलो,
23: हजुर नमस्कार।
22: हेलो
23: नमस्कार काका, सुन्नु भएन?
22: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
23: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
22: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
23: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
22: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
23: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
22: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
13: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
13: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
0: रंग बहार रंग बहार
24: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
0: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
24: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
0: बर्जर पेन्ट

0: Do you speak English?
1: Mm-hmm. Mm, more

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

spot, just sit and talk, looking pretty.

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।